0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: ਬੇਟਾ ਲੈ ਲੀਤੇ
1: ਐਂਸਲ ਪੈਕ ਕਿਨ ਲੀਤੇ
2: ਜਹੀਆ ਫੇਨ ਜਹਾਂ ਫੇਨ ਪੈਕ ਖਰੀਦ ਕਰੀ ਓਪੀ ਪ੍ਰਤੀਸ਼ਤ ਕਮ ਕੈਸ਼ ਫਿਰ ਤੱਕ ਐਂਸਲ ਐਪ ਮੇ ਕਲੇਮ ਕਰੀ
0: ਕੈਸ਼ ਫਿਰ ਤੱਕ ਲੈ ਲੀਤੇ ਕੈਸ਼ ਫਿਰ ਤੱਕ ਲੈ ਲੀਤੇ
2: ਐਂਸਲ ਪੈਕ ਕਿਨ ਲੀਤੇ ਸ਼ਰਤ ਲਾਗੂ ਹੋਈ ਐਂਸਲ ਨੇਪਾਲ ਕੇ ਲਗ
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्ष ज्यू के छ त तपाईको गाउँपालिका तिरको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्ष ज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
7: हेर रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
8: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
11: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
10: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
11: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: के तपाईलाई थाहा भयो?
12: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
11: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
12: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
11: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
12: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
11: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
12: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
13: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
14: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
15: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 11 गते बिहीबार, अगस्त 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि। हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अफवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
1: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा। 400 बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त।
0: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त। 450 मेगावाट बिजुली उत्पादन बन्द। पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
1: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी। भारतको बिहार राज्यमा उच्च सतर्कता। अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
0: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने। क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
1: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 शव फेला परेको छ। प्रहरीले 28 प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 उपचार भइरहेको जनाइएको छ। 20 त्रिवेशिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 ट्रमा सेन्टर, 3 वीर अस्पताल, 1 वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 नर्विक अस्पतालमा र 9 त्रिशूली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुर स्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
0: बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1,000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 KVA क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। राधीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढ़ी, स्याफ्रुवेशी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
3: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
0: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाई छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
1: सीमा क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क, पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 वटा मटेरियल पुल प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यूपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू बगेको बताएको हो। जोखिमका कारण मोगले नानगाट सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिन टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 वटा टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
0: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
4: घटनामा परिमृत्यु हुने परिवार प्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
5: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
0: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बारीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल र चीनका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्रपृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
0: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिदा विनाशकारी बाढ़ी शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातहतका निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त शीर्षकमा गोर्खापत्र दैनिकमै। ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने, घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्रीपन्नामा नौनी र घिउको माग बढ़्यो आपूर्ति प्रभावित शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त शीर्षकमा खबर छापिएको छ भने, सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ, चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकुशी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति शीर्षकमा अर्को खबर छ भने, विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बारीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 सागको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
1: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा। हिजो बिहान आएको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो भन्ने अझ यकिन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ। आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ। यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
5: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
4: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो, अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसके मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, अन्त हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा, जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
5: एसके कार्कीजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
4: हो अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संसारको विस्तारले गर्दा नै होइन, र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरूरी छ।
3: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह। सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्क।

0: खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौ। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बालबालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिपुका सन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा परेकाहरूको आज बिहानैबाट उद्धार शुरू। बाढ़ीमा परेका 157 जनाको शव भेटियो। प्रधानमन्त्री शाहद्वारा देशवासीको नाममा सम्बोधन। भोटेकसीमा आएको बाढ़ीले टीकापुरमा चिन्ता। रसुवामा काम गर्न गएका दर्जनौ युवाहरू सम्पर्कविहीन। सक्षम हुँदै महिला जनप्रतिनिधि। घरयासी काममै सीमित रहेका महिला आज भोलि विषयवस्तुमा विचार र विमति राख्न सक्षम बन्दै। र कानूनी जटिलताका कारण सामुदायिक वनहरू उपभोक्तामुखी बन्न नसकेको वन संरक्षणमा लागेकाहरूको गुनासो। अब खोज खबर विस्तारमा। रसुवा बाढ़ीमा परेकाहरूको आज बिहानैबाट उद्धार शुरू गरिएको छ। बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको छ। प्रहरी बुलेटिनका अनुसार 7 जिल्लामा गरेर 157 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले अहिलेसम्म 28 जना प्रहरी कर्मचारी र 403 जना पर्यटकहरू सम्पर्कमा नआएको पनि जनाएको छ। त्यस्तै बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। जस अनुसार 20 जना त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँ, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। रसुवा बाढ़ीका कारण देशको 10% विद्युत उत्पादनमा अवरोध भएको छ। 1000 बढ़ी सवारी साधनमा क्षति भएको, 2 दर्जन जति पुल र हाइड्रो पावरमा क्षति पुगेको प्रहरीले बताएको छ। भारत सरकारले रसुवा बाढ़ी पीड़ितको सहयोगको लागि 10 टन राहत सामग्री काठमाडौँ पठाएको छ। कतिजना बेपत्ता भए भन्ने बारेमा पनि अझै जानकारी नभएको र क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। देशवासीका नाममा सामाजिक सञ्जाल मार्फत सन्देश जारी

0: गर्दै प्रधानमन्त्री शाहले बाढ़ीबाट ज्यान गुमाउने प्रति श्रद्धांजली तथा शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्यका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ीपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषदको बैठक तथा मन्त्री परिषदको बैठक बसेर उद्धार खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ। उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभएको छ। नेपाली सेनाका हेलिकप्टर मार्फत ठूलो संख्यामा नागरिकको हवाई उद्धार गरिएको तथा घाइतेलाई काठमाण्डु पुगाएर उपचारको व्यवस्था मिलाएको सन्देशमा उल्लेख छ। घाइतेहरूको सहज र निशुल्क उपचारका लागि काठमाण्डुमा प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्य कर्मीको टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको बताउनु भएको छ। नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवामा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। हिजो बिहान भोटेको सीमा आएको बाढ़ीले गरेको धनजनको क्षतिको खबरले टिकापुरका गाउँ गाउँमा चिन्ता छाएको छ। टिकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएपछि चिन्ता बढ़ेको हो। उनीहरूमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। टिकापुर नगरपालिका एक समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका 10 जना युवा सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिश्राम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दुर्जी भनिने भुवन चौधरी, खुशीराम चौधरी, मणिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन्। डेढ़ महीना अघि कामका लागि रसुवा जानुभएका वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीले बाढ़ी आएको सुनेपछि फोन गर्न कोशिश गरेको र अहिलेसम्म सम्पर्क हुन नसकेको बताउनुभयो। यहाँका युवाहरूलाई समितिपुरकै तुलाराम चौधरीले कामका लागि त्यहाँ लिनुभएको छ। युवा लैजाने ठेकेदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढ़ी आएपछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरू सम्पर्कविहीन भएका हुन्। तुलारामलाई बिहान 11:30 बजेतिर फोन लागेको र आफू दिलु डाँडोतिर भाग्दै गरेको र सुरुङमा गएकाहरूको पत्तो नभएको जानकारी दिएको तुलारामकी छोरी वर्षा चौधरीले बताउनुभयो। वर्षाका अनुसार तुलारामसँग मात्रै कामका लागि यहाँका 40 जना भन्दा बढ़ी युवाहरू त्यस ठाउँमा पुगेका छन्। समितिपुरका बर्गर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारूले विभिन्न बस्तीबाट धेरै मानिसहरू गएका तर नाम एकिन हुन नसकेको बताउनुभयो। यस्तै टिकापुर नगरपालिका एक एकतापुरबाट पनि 9 जना युवाहरू कामका लागि त्यहाँ गएका छन्। भदौ 2 गते काम गर्न रसुवा जानुभएका युवा आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले हिजो बिहान 7 बजे अन्तिम पटक कुरा भएको र त्यसपछि सम्पर्क नभएको बताउनुभयो। दिलकुमारी जस्तै राजकुमार थारूकी श्रीमती शान्ति चौधरी, विपतराम चौधरीकी श्रीमती फूलमती चौधरी पनि कामका लागि लैजाने समितिपुरका तुलाराम चौधरीको घरमा पुगेका छन्। शान्ति चौधरीका अनुसार उहाँका श्रीमान राजकुमारसँगै राजकपूर चौधरी, कमला चौधरी लगायत 9 जना युवाहरू कामका लागि रसुवा गएका छन्। बाढ़ीपछि उद्धार गरिएका मानिस कोही अस्पतालमा, कोही हेलिकप्टरबाट उद्धार गरिएको, उच्च ठाउँमा सारेको खबर सुनिए पनि उनीहरूको नाम नआउँदा छटपटी लागेको श्रीराम चौधरीले बताउनुभयो। इलाका प्रहरीकाले टिकापुरका प्रमुख प्रहरी नायक उपरीक्षक प्रकाश डाङले काममा गएकाहरूका परिवारसँग सोधीखोजी र समन्वय भइरहेको बताउनुभयो। जनप्रतिनिधि भएर काम गर्ने अवसर पाएपछि महिलाको क्षमता विकास भएको छ। घरायसी काम, हेरचाहका काममा मात्र व्यस्त रहेका महिला जनप्रतिनिधिहरू भएपछि आफ्नो क्षमता विकास भएको बताउँछन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: जनप्रतिनिधि हुनु अघि आफ्नो परिचय दिँदा समेत आत्मविश्वास नभएका महिलाहरू आज भोलि निर्धक्क विषयवस्तुमा बोल्न सक्ने, आफ्ना विचार राख्ने, विमति राख्ने भएका छन्। उनीहरूलाई लाग्छ महिला घरभित्रै सीमित हुँदा क्षमता विकास नहुने रहेछ। घर बाहिर निस्केर समाज र देशका लागि काम गर्दा आफ्नो क्षमता विकास हुने जानकी गाउँपालिका वडा नम्बर 4 का वडा सदस्य निर्मला परियारको अनुभव।
2: मै आफैमा आएको कुरा मैले आफ्नो क्षमता विकास भएको महसुस गरे, किनभने पछि हामी भित्रको भित्रै मान्छे बस्दाखेरि केही नसिकिदो रहेछ, केही नजानिदो रहेछ, होइन? भित्रबाट अलिकत बाहिर निक्लिँदाखेरि धेरै कुरा थाहा पाएँ मैले। 2 मान्छेको अगाडि बोल्न नसक्ने अहिले 10 मान्छेको अगाडि बोल्न सक्ने भए, अलिकत उठ्न बस्न सिकियो। म आफू जस्तै दिदी बहिनीलाई पनि भन्न चाहन्छु, होइन, भित्रै बसेर केही सिकिँदैन कि। हामीले लाज लजाएर भित्रको भित्रै बसेर हामीले केही सिकिँदैन, केही कुरा पनि हामीले सिक्नको लागि दुई मान्छेको अगाडि हामी उभिनै पर्छ, जानै पर्छ।
1: वडा सदस्यमा निर्वाचित भएपछि क्षमता विकाससँगै वडामा हुने बजेट विनियोजन र नीति निर्माण बारे जानकारी पाएको उहाँको भनाइ छ।
2: बजेटका कुराहरू पनि अब घरभित्र बस्दाखेरि कहाँबाट थाहा हुने होइन, कहाँबाट के हुन्छ, कसरी आउँछ, वाडाको पालिकाको नियम नीति के छ, कसरी बजेट आउँछ, कसलाई कति बजेट आउँछ, कति बजेट केमा लगाउँछन् त्यो पनि थाहा थिएन नि त। अब यमा आउँदाखेरि त्यो पनि थाहा भयो हामीलाई, अनि कसरी बजेटको ऊ गर्ने, कहाँ काम लगाउने, कहाँ जरुरी छ त्यहाँ अवश्य जरुरी लगाउने र जहाँ अलिअलि छ त्यहाँ फेरि पहल गर्ने भन्ने त्यो पनि सिक्यो। नीति नियमको कुरा पनि सिक्यो, कसो गरेपछि को तरिकाले चल्नुपर्छ भनेर त्यो पनि सिक्यो। तर यो ऊमा आउने चुनावमा चाहिँ म जस्तै दिदी बहिनीहरू नलजाउनु, नडराउनु होला, मैले केही गर्न सक्दैन भन्ने आशा नगरेर म केही गर्न सक्छु भने अगाडि बढ्नु होला भन्छु।
1: जानकी गाउँपालिकाका कार्यपालिका सदस्य इन्द्रा सोप पनि आफ्नो क्षमता विकास भएको बताउनुहुन्छ। घरयासी काममा मात्र सीमित सोप जनप्रतिनिधिको भूमिका पाएपछि गाउँ समुदायमा नागरिकका आवश्यकता अनुसार योजना छनौट गर्ने कार्यमा सिकाइ भएको बताउनुहुन्छ।
3: पहिला घर परिवारको मात्रै जिम्मेवारी हुन्थ्यो, जस्तै छोरालाई कसरी पढाउने, छोरीलाई कसरी पढाउने, यिनीहरूलाई के गर्ने, कसरी यिनीहरूको आवश्यकता, यिनीहरूको भविष्य के हो, अनि पछि यिनीहरूको भविष्य के गरेर यिनीहरूले कसरी गर्छन् भन्ने माथि मात्रै चाहना आउँथ्यो। अब गाउँ समुदाय त्यो पर्थ्यो, त्यो थाहै थिएन नि त अगाडि राजनीतिकमा नआउनुभन्दा अगाडि खासै मलाई थाहा थिएन। त्यसपछि आइसकेपछि घर परिवार सँगसँगै गाउँ समुदायको जिम्मेवारी के हो, गाउँ समुदाय प्रति मेरो जिम्मेवारी के हो, तिनीहरूलाई के छ, त्यो अलिक बढेर आयो मलाई।
1: महिलाहरू बाहिरी काममा नहिँड्दा सूचना तथा जानकारीबाट टाढा रहने भएकाले महिलाहरू सामाजिक तथा अन्य कामका लागि बाहिरी वातावरणमा आउन उहाँ आग्रह गर्नुहुन्छ।
3: अगाडि बढ्नलाई त सबभन्दा साथ सपोर्टको आवश्यकता हुन्छ। साथ सपोर्ट पाइसकेपछि अगाडि बढ्नुहोस् भन्न चाहन्छु महिलाहरूलाई। कुनै क्षेत्रमा कुनै ठाउँमा जाँदाखेरि तपाईँलाई कुनै रोक्ने बाधा छ भने पनि त्यसलाई नहेर्नुहोस्, अगाडि बढ्नुहोस्। अगाडि बढिसकेपछि त्यस्ता बाधाहरू घट्छन्।
1: जानकी गाउँपालिका वडा नम्बर दुईका वडा सदस्य शान्ति देवी कामीले जनप्रतिनिधि भएर काम गरेको 9 वर्ष पूरा भएको छ। दुई कार्यकाल जनप्रतिनिधिको भूमिका निभाउनु भएकी उहाँको क्षमता पनि काम गर्ने अवसरले विकास भएको हो।
4: पहिला जीवनी महिला थियो होइन, केही थाहा पनि थिएन। अब यो पदमा रहँदा अब सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य भइरहँदा गाउँपालिकामा काम गर्दाखेरि एकदेखि 9 वडाको एजेन्डा ल्याउनु पर्थ्यो कार्यपालिकामा र बोल्नु पर्थ्यो। वडा सदस्य भइरहँदा अहिले वडाको आफ्नो सिङ्गो वडाको हकमा बोल्नुपर्छ र अनुभव भन्ने कुरा धेरै कुरा जानकारी भयो, केही कुरा थाहा थिएन, कानुनका बारेमा थाहा थिएन। अनि पदमा हुँदा यस्तो हुने रहेछ भन्ने बस्ने उसले सबै कुरा अनुभव बतुल्यो र बोल्न पनि सिक्यो। पत्तै नदिने जान्ने महिला अहिले बोल्न सिक्यो, अनुभव त्यही हो, बोल्न जानियो। अनि यो बारेमा यसरी बोल्नुपर्छ, यो बारेमा यसरी बोल्नुपर्छ। अनि अब हामी अगुवाई गर्ने मान्छे, म अगुवाई गर्ने मान्छे भइसकेपछि, दलित सदस्य भइसकेपछि, यसरी गएपछि हामी बोल्न चाल्न सबै कुरा अब बोल्न डराउँछौ नि हामी। नाम आफ्नो परिचय दिन, बुढाको नाम भन्नु भन्दाखेरि त्यति समूहमा बस्दाखेरि आफ्नो परिचय दिन नजान्ने अनि बुढाको नाम भन्न नजाने त्यो भएन। अहिले धेरै कुरा अनुभव भएको छ, धेरै कुरा जान्ने भएको छु। पहिलाको भन्दा त धेरै हो बोले पनि अलिकता परिचय अब एकदेखि 9 वडासम्म मान्छे चिनिएका छन्, सबै बुझ्छन्, अनि त्यो धेरै अनुभव भएको छ मलाई।
1: महिलाले अवसर पाएपछि गर्न सक्छन् भन्ने उदाहरण बन्दै गरेका यी जनप्रतिनिधि महिलाले पुष्टि गरेका छन्। कानूनले हरेक वडामा 2 जना महिला अनिवार्य व्यवस्था गरेपछि जनप्रतिनिधि बन्ने अवसर पाएका महिलाको क्षमता विकास हुनुका साथै समाज विकास र सामाजिक कार्यमा महिलाहरूको सक्रियता बढेको छ।
0: सहकर्मी गीता चौधरी खोज खबरमा कानूनी जटिलताका कारण सामुदायिक वनहरू उपभोक्तामुखी बन्न सकेनन् लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: घर परिवार सबै बिरामी
8: आखिर स्वस्थ रह स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
9: मैले चाइनाको माइलो के बरबर बरबर कराइरहेको छ के भएको छ तँलाई
8: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
9: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
10: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर नगर स्तरीय बाल अधिकार समितिसँग बाल संरक्षणका सवालमा छलफल भएको छ। बाल कल्याण संघले स्थानीय अवस्था विश्लेषणबाट प्राप्त सवाल र समाधानका लागि निर्माण गरेको पञ्चवर्षीय रणनीतिक योजना 2078 लिएका योजना कार्यान्वयनमा भए नभएको बारे छलफल भएको हो। 2078 सालमै बाल अधिकार समितिको 5 वर्ष कार्ययोजना समेत बनाएको थियो। बालमैत्री नगरको परिकल्पना अनुसार हिंसा न्यूनीकरण, शिक्षा, कुलत, बाल अधिकार लगायतका 4 क्षेत्रलाई प्राथमिकता दिएर काम गरिएको, त्यसमा भएका उपलब्धिको समीक्षा गरिएको कार्यक्रम अधिकृत राधिका गिरीले बताउनुभयो।
2: शिक्षाको स्तरमा, शिक्षाको स्तरमा हेरेका थियौँ, आफ्नो पदार्थका स्तरमा हेरेका थियौँ भने कति हामीसँग विद्यमान रहेका कल्चरल होइन हामीसँग त्यो छपडी यस्ता हानिकारक अभ्यासका प्रथाहरूलाई पनि हामीले हेरेर चाहिँ गरेका थियौँ। यो 4 मुख्य मेजर फाइल हुन्छौँ कि त्यो मेजर फाइललाई लिएर हामीले गरेका थियौँ। यो वर्षै यो पालिकाले कसरी समीक्षा गर्नुपर्छ।
0: कार्यक्रममा नगर स्त्री बाल अधिकार समितिका संयोजक लालवीर चौधरीले टीकापुरमा बाल संरक्षणका सवालमा धेरै काम भएका, त्यसमा संघ संस्थाको सहयोग मिलेको तर पालिकाले तथ्याङ्क व्यवस्थापन गर्न नसकेको बताउनुभयो।
3: हामी टीकापुर नगरपालिकाले बाल संरक्षण सवालमा विभिन्न एक्टिभिटिजहरू गरेका छौँ। त्यो एक्टिभिटिजलाई अन्य संघ संस्थाहरूले पनि हामीले एकदमै सराहेको हामीले महसुस भएको छ। किनभने रूपान्तरण क्लासको सवालमा जुन बाल कल्याण संघले वार्ड नम्बर 6, 7, 8 राम्रै गरेको छ। हामीले पालिकाको तर्फबाट अन्य एक्टिभिटिज गरे पनि अब त्यसमा हामीले डकुमेन्टेसनमा कहीँ कतै त्रुटिको जस्तो महसुस पनि भएको छ। किनभने पालिकाले हाम्रो बाल बालिकाको संरक्षणको विषयमा यो प्रोत्साहनको विषयमा वार्ड लेभलबाट गरेको कामहरूले पनि हामीले अलिकति डकुमेन्टेसन गरेर जानेनौँ कि जस्तो पनि फिलिङ भएको छ।
0: वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बाल कल्याण संघको आयोजनामा कार्यक्रम भएको हो। कानूनी जटिलताका कारण नेपालमा सामुदायिक वनहरू उपभोक्तामुखी हुन नसकेको वन संरक्षणमा लागेकाहरूको गुनासो रहेको छ। सामुदायिक वनलाई उपभोक्तामुखी बनाइनुपर्ने यस क्षेत्रका वन संरक्षण कर्मीहरू बताउँछन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
4: नेपाल सरकारको वन ऐन 2076 स्थानीय समुदायलाई सामुदायिक वन मार्फत संरक्षण, सम्वर्धन र उपयोग गर्ने अधिकार र जिम्मेवारी दिएको भए पनि त्यो अधिकार लागू नभएको वन संरक्षणमा लागेकाहरूको गुनासो छ। कैलालीको टीकापुर क्षेत्रका सामुदायिक वनहरूमा आबद्ध भई वन संरक्षणमा जुटेकाहरूले वन संरक्षण गरे पनि काम गर्दा सामुदायिक वनका उपभोक्ताहरूलाई समस्या हुने गरेको, उपभोक्ताका आवश्यकता पूरा गर्न नसकिएको संरक्षणमा लागेकाहरूले बताएका छन्। टीकापुर स्थित रानी कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रमेश विश्वकर्मा।
5: प्रत्येक वर्ष यो सामुदायिक वनको सञ्चालनका नियम कानूनहरू फेरिँदैछन्। प्रत्येक वर्ष हामीले यो सामुदायिक वन सञ्चालनका लागि चाहिँ धेरै नियम कानून पालनाहरू गर्नुपर्ने कारणले गर्दा यो आम उपभोक्ताहरूलाई पनि केही असहजता भएको छ। किनभने हामीले अब जसरी गत वर्ष हामीले यसो व्यवहार हेरेर व्यावहारिक हिसाबले दाउरा काठ यसरी उपलब्ध गराउन आएका थियौँ, त्यो अब सिकाइ बदलिएको छ। अब अहिलेको बदलिँदो सरकार, बदलिँदो परिस्थिति अनुसार चाहिँ नियमन निकायहरूले चाहिँ अब सामुदायिक वनलाई ठूलो एकदमै आँखामा राखेको र अगाडिबाट एकदमै आफ्नै गाइडलाइनमा हिँडाउन खोजेको कारणले गर्दा चाहिँ अब हामीले उपभोक्तालाई चाहिएको कुरा समय उपलब्ध गराउन नसकेको हुन्छ।
4: भगरैया सामुदायिक वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगर पनि केही कानूनी जटिलताका कारण सामुदायिक वनमा काम गर्न समस्या भइरहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सामुदायिक वन संरक्षण र त्यसको उपभोगका सन्दर्भमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले टीकापुर नगरपालिकाले सामुदायिक वनलाई सहयोग गर्नुपर्छ।
6: नगरपालिकाले पनि अब पहल गरिदिनु पर्यो र अब कसरी हुन्छ अब यहाँ चाहिँ अब बस्तीलाई जोगाउनको निमित्त भोलिका दिनमा त मान्छेहरू नै अब जोखिममा पर्ने अवस्था भएको हुँदाखेरि त्यसका लागि पनि तारबार गरिदिने नभए सम्बन्धित अब अन्य संस्था पनि पहल गरिदिनको लागि चाहिँ म त्यो अनुरोध गर्छु नगरपालिकालाई र हाम्रो आमदानीको केही प्रतिशत त्यता पनि दिने भएको हुँदाखेरि नगरपालिकाले अब यसमा वन संरक्षण गर्दाखेरि हिडुल गर्नलाई पनि अब बाटाघाटा यहाँदेखि लिएर यो जंगलबाट भएर सिधै पार्क जानको लागि पनि बाटोघाटो पनि नगरपालिकाले पहल गरिदिनु पर्यो।
4: टीकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला पनि कानूनी जटिलताका कारण वनमा काम गर्न समस्या भइरहेको भन्नुहुन्छ। सामुदायिक वनमा आउने साना तिना समस्यालाई हल गर्नको लागि टीकापुर नगरपालिकाले पनि पहल गर्नुपर्ने अध्यक्ष ठकुल्लाको भनाई छ।
7: हामीले अलिकति स्थानीय सरकारको माथौतको जंगल भएकोले अलिकति जंगल सम्बन्धी नीति निर्माण स्थानीय सरकारले बनाइदिनु पर्यो। हामीलाई सहजीकरण जसरी भन्छ त्यो उहाँले गरिदिनु पर्यो र यसको उद्धारको लागि यसको उन्नतिको लागि स्थानीय सरकारले पनि अलिकति सकारात्मक सोचका साथ केही संरक्षणको उसमा तारबार घेरा पर्खालको उसमा चौपायाबाट बचाउनुको लागिमा केही न केही बजेट पनि उहाँहरूले विनियोजन गरिदिनु पर्यो भन्ने हाम्रो उहाँहरूसम्म आग्रह हो। तर अहिलेसम्म त्यस्तो हुन सकेका छैन।
4: सामुदायिक वनको रेखदेख सबै स्थानीय उपभोक्ताले गर्नुपर्ने तर त्यसबाट उपभोक्तालाई केही लाभ हुने काम गरौं भन्दा कानूनले बन्देज गर्ने भएकाले सामुदायिक वनलाई काम गर्न समस्या भइरहेको छ। त्यसकारण यस विषयमा ध्यान दिनुपर्ने बताउनुहुन्छ सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह टीकापुरका अध्यक्ष दीर्घ बहादुर तिरुवा।
8: सामुदायिक वनलाई राम्रो हुनको लागि सामुदायिक वनलाई नै वन सुम्पिनुपर्छ। सबै नेपाल सरकारले चलाउने काम सबै उपभोक्ताले गर्ने, काम कार्य समितिले गर्ने, उपभोक्ताले गर्ने अनि आदेश चाहिँ सबै त सरकारको मान्नुपर्ने। अलि अप्ठ्यारो के भयो भने जस्तै हामीले एउटा दाउरा बेच्न पनि उहाँसित पर्मिसन दिनुपर्ने, यो हुनु भएन, यो नभइदिए भए बाउ आउनुहोस् खाता हेर्नुहोस् चेक गर्नुहोस् गैर जिम्मेवार तरिकाले काठ बेचा छ भने छोप्नु पर्यो, हामी तेल जान तयार छौँ। तर दाउरा हाम्रो संरक्षण हामी गर्ने, काठ हाम्रो संरक्षण हामी गर्ने, बेच्दाखेरि उहाँलाई नबेलाएर उहाँले नबेर न बेच्न पाउने न काट्न पाउने, यो चाहिँ झन्झटिलो छ।
4: नेपाल सरकारको वन ऐन 2076 अनुसार नेपालको राष्ट्रिय वनलाई सामुदायिक वन, कबुलियत वन, धार्मिक वन, निजी वन र संरक्षित वनमा विभाजन गरिएको छ।
0: सहकर्मी रत्नापुन मगर खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
9: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: 20% क्याश फिरता,
1: जैले पनी चाहा पनी
2: क्याश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त
4: जैले पनी जहाँ पनी प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस्।
3: एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: छिछि कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
6: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
7: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
5: कता छ त त्यो?
7: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
8: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
9: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
10: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
13: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 11 गते बिहिबार, तदनुसार अगस्त 27 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि काम पूरा गर्ने अवसर साथै गरेको कामको प्रतिफल एकैसाथ मिल्नेछ। आमदानी बढ़ाउने नयाँ उपायबारे सोच आउन सक्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज नयाँ कुरा सिक्ने र आफ्नो ज्ञान बढ़ाउने मौका मिल्नेछ। काममा देखाएको लगनको प्रशंसा हुनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आर्थिक कारोबारमा राम्रो सुधार देखिनेछ। गोप्य योजना अघि बढ़ाउन समय मिल्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि काममा तपाईँको निर्णयलाई अरूहरूले पनि महत्व दिनेछन्। नयाँ जिम्मेवारीले व्यस्तता बढ़ाए पनि फाइदा हुनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज योजना मिलाएर अघि बढ़दा धेरै काम सहजै पूरा हुनेछन्। कागजी वा प्रशासनिक काममा राम्रो प्रगति हुनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज नयाँ व्यापारिक संयोग रहेको छ। सहकार्यबाट कुनै महत्वपूर्ण काम पूरा हुने देखिन्छ। आज कठिन काम सम्हाल्ने आत्मबल बढ़नेछ। पुरानो प्रयासबाट आर्थिक लाभ हुनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि अध्ययन र नयाँ सिप सिक्ने विषयमा उत्साह बढ़नेछ। भविष्यका लागि राम्रो योजना बनाउने अवसर मिल्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आत्मविश्वास र कामप्रतिको लगाव बढ़नेछ। आफ्नो कुरा स्पष्ट रूपमा राख्दा लाभ हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आज केही समय एकान्तमा बसेर आफ्नो योजना मिलाउन मन लाग्नेछ। साथीको एउटा उपयोगी सुझावले निर्णय लिन सजिलो हुनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि आफूले जानेको सिप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ। आर्थिक लाभसँगै नयाँ चिन्जान पनि बढ़नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरी थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संसदसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर 3 बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: अम्बिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015356 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 6, नारायणपुर स्वास्थ्य चौकी, भदौ।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुरमा टोल विकास संस्थालाई थप सक्रिय बनाउने बारे जानकारी, टिकापुर नगरपालिका वडा नम्बर 2 प्रभाव भइरहेका सेवा र सुधार बारे वडा अध्यक्ष दीपक चौधरीसँग गरिएको कुराकानी, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाको विकासमा टोल विकास संस्थाले साझेदारी गरिरहेका छन्। पालिकामा 268 टोल विकास संस्था गठन भएका छन्, जसमा 252 संस्था पालिकामा दर्ता छन्। पालिकाले हरेक वर्ष टोल विकास संस्था नवीकरण गर्ने गरेको छ। संस्थाले नगरको विकासमा पालिकासँग साझेदारीमा काम गरिरहेका छन्। टोल विकास संस्थालाई सहकर्मी समाज नामक संस्थाले सहजीकरण गरिरहेको छ। संस्थाहरूले गरेका कार्यबारे प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलासँग छलफल भएको छ। बास्तोलाले टोल विकास संस्थाले राम्रो काम गरेको सुन्दा खुशी लागेको बताउँदै आगामी दिनमा सहकार्य रहने र पालिकाले अपनत्व लिने प्रयास गर्ने बताउनुभयो। बुधबार भएको छलफल बारे जानकारी दिँदै संघ संस्था उपशाखा प्रमुख अमृता रावल,
1: हालसम्म टिकापुर नगरपालिकामा 268 टोल विकास संस्थाहरू गठन भएको अवस्था छ भने टिकापुर नगरपालिकामा दर्ता भएका टोल विकास संस्थाहरू चाहिँ 252 टोल विकास संस्थाहरू दर्ता भइसकेका छन् र बाँकी टोल विकास संस्थाहरू दर्ता गर्ने प्रोसेसमा छन् र टोल विकास संस्थाहरूको अहिले पुराना टोल विकास संस्थाहरू जुन छन् उहाँ त्यो टोल विकास संस्थाहरू नवीकरण टिकापुर नगरपालिकाले हामीले गरिरहेका छौं। बुधबार टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षमा टिकापुर नगरपालिकामा टोल विकास संस्थाको हालसम्मको अवस्था र अब बाँकी कसरी अगाडि बढ़ाउने भन्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षमा टोल विकास संस्था चाहिँ फोकल पर्सन म लगायत हाम्रो सहकर्मी समाजका 14 साथीहरू र सहकर्मी समाजकै यहाँको प्रोग्राम कोअर्डिनेटर लगायतको हाम्रो बैठक सम्पन्न भएको छ र प्रमुख प्रशासकीय अधिकारीज्यूले पनि यो कार्यक्रम चाहिँ एकदमै राम्रो भएको र आगामी दिनमा नगरपालिकाले कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा सकारात्मक चाहिँ धारणा राख्नु भएको छ र टिकापुर नगरपालिकामा टोल विकास संस्थाले साँच्चै नै एकदमै राम्रो कामहरू गरिरहेको छ र टिकापुर नगरपालिकाको कामहरू चाहिँ बाट प्रभावित भएर काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, दैलेखको नारायण नगरपालिका, त्यस्तै गुराँस गाउँपालिकाहरूले पनि यहाँबाट भएका अनुभवहरूलाई आएर अध्ययन गरेर अवलोकन गरेर र आफ्नो पालिकामा यो कार्यक्रमहरू चाहिँ साँच्चै नै राम्रो छ भन्ने हिसाबले उहाँहरूले यहाँबाट गएर उहाँहरूले लागू गर्नु भएको छ र टिकापुर नगरपालिकामा पनि अहिले टोल विकास संस्थाले चाहिँ एकदमै राम्रो कामहरू गरिरहेको छ। नगरपालिकाले गर्नुपर्ने तल्लो स्तरमा गर्नुपर्ने कामहरू नगरपालिकाको एउटा सहयोगीको रूपमा टोल विकास संस्थाहरूले एकदमै राम्रो कामहरू गरिरहेको हामीले पनि अनुभूति गरिरहेका छौँ र आगामी दिनमा पनि टोल विकास संस्थालाई कसरी दिगो रूपमा अगाडि बढाउँदै लैजाने भन्ने कुरामा पनि छलफल भएको छ र त्यसमा चाहिँ सकारात्मक रूपमा चाहिँ

0: हरु आएको छ।
1: टिकापुर नगरपालिका वडा नम्बर दुई धेरै बस्ती भएको वडा हो। यो वडामा चारवटा सामुदायिक वन समेत छन्। वडाको विकासमा नगरपालिकाले लगानी गर्दै आएको छ। वडाको विकास सहज सेवा प्रवाहका लागि भएका प्रयास र सुधार बारे वडा अध्यक्ष दीपक चौधरीसँग कुराकानी गरेका छौं।
0: कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
0: चार वर्षको उपलब्धिलाई कसरी मापन गर्नुहुन्छ?
2: चार वर्षको उपलब्धिलाई हामी निर्वाचित भएर आइसकेपछि एउटा वडा अध्यक्षले गर्नुपर्ने काम र कर्तव्य स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्था बमोजिम हामीले थुप्रै कुराहरू गरेका पनि छौं र अझै पनि गर्ने प्रयासमै छौं। हाम्रो कार्यकाल अब 7-8 महिना करिब बाँकी नै छ। यसमा उपलब्धिको रूपमा भन्नुपर्दाखेरि हामीलाई जुन किसिमको स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएको बमोजिम हामीले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, त्यसै गरी सुशासन र वातावरण तथा विपद सम्बन्धी जुन क्रियाकलापहरू हामीले गर्नुपर्ने थियो त्यसमा हामी कहीं कतै चुकेको जस्तो मलाई चाहिँ लाग्दैन। म त कन्फिडेन्ट नै छु। अहिलेसम्म मैले त वार्ड नम्बर दुईमा राम्रै गरेको जस्तो लाग्छ, किनभने कहीँ कतै जनताको अपेक्षा यहाँ धेरै छ। अब जनताको अपेक्षामा मजिम हामीले थुप्रै कुराहरू गर्न नसकेको पनि होला, कतै बजेटको अभाव थियो होला, या कतै गर्न खोज्दा खोज्दै पनि तपाईँको कानूनी रूपमा कानूनलाई कार्यान्वयन गर्ने निकायमा छौं, जसले गर्दाखेरि कुनै कुनै कुराहरू चाहिँ कानूनी रूपमा हामीले अगाडि बढाउन सकेनौं होला, काम गर्नलाई अप्ठ्यारो भएथ्यो होला। त्यसै सन्दर्भमा जति हामीले सकेका छौं त्यो चाहिँ पक्कै पनि गरेका छौं। मलाई लाग्छ चार वर्षसम्म हामीले हात बाँडेर चाहिँ बसेका पक्कै पनि छैन। वार्ड नम्बर दुईमा साँच्चै रूपमा भन्नुपर्दाखेरि वार्ड नम्बर दुई जसरी तपाईँको टिकापुर नगरपालिका वार्ड नम्बर एकमा जसरी प्लानिङ भएको कुराहरू छ त्यो दुई नम्बरमा पक्कै पनि छैन। यो सड़कको कुराहरू, सड़क पूर्वाधारको कुराहरू गर्नुपर्दाखेरि हामीले अलिकति चुनौतीको सामना चाहिँ पक्कै गरेका थियौँ, चुनौतीसँग हामीले झेल्नु चाहिँ पक्कै परेको थियो। किन त भन्दा वार्ड नम्बर दुईमा सड़क पूर्वाधारको विकासमा तपाईँको यो नक्सा अनुसारले जाने या तपाईँको बाटो जुन जसरी चौडाइ गर्नुपर्ने हामीलाई झन्झटिलो थियो, त्यो एकरूपता नभएको कारणले गर्दाखेरि हामीले थुप्रै ठाउँमा बाटो सड़क सञ्जाललाई विकासको बाटोतर्फ दोहोर्याउनुपर्छ भन्ने उद्देश्यका साथ सड़क विस्तार चाहिँ गर्यौं, हामीले नक्साङ्कन गर्यौं कहीँ गर्नुपर्ने ठाउँमा। र अहिले चाहिँ तपाईँको समग्र टिकापुर नगरपालिका वार्ड नम्बर दुईमा जुन टिकापुरले टिकापुरको नगरपालिकाको नम्स अनुसार 20 फिट अनिवार्य हुनुपर्ने जुन प्लान छ त्यसलाई चाहिँ कार्यान्वयन गर्दै हामी चाहिँ अगाडि बढेका चाहिँ छौं। खानेपानीको अवस्था मलाई लाग्छ हाम्रो वार्ड नम्बर दुईमा चाहिँ खानेपानी अपुग भन्ने कहीँ पनि छैन, खानेपानीको अवस्था अत्यन्तै राम्रो नै छ। तर कुनै कुनै ठाउँमा चाहिँ अझै पनि तपाईँको आर्सेनिकहरू हुने, जसले गर्दाखेरि यो हामीले केही समयपछि ल्याब टेस्टको कुरा पनि सोचिरहेका छौँ र कुनै विद्यालयहरूमा भयो त्यसमा चाहिँ हामीले ल्याब टेस्ट पनि गरेका छौँ खानेपानीको विषयमा। अब कस्तो पानी खान मिल्ने या नमिल्ने भन्ने सन्दर्भमा हामीलाई सुझावहरू पनि दिनुभएको छ। त्यस्तो खानेपानीको एकदमै अभाव भएको चाहिँ हाम्रो वार्ड नम्बर दुई चाहिँ होइन। पक्कै पनि यो एकदमै महत्वपूर्ण प्रश्न गर्नुभएको छ। शैक्षिक विकासमा कुरा गर्नुपर्दाखेरि हाम्रो वडा नम्बर दुईमा चाहिँ 3 सामुदायिक विद्यालय छन्, त्यसै गरी 2 चाहिँ यो निजी विद्यालयहरू रहेको कारणले गर्दाखेरि हामी सबै विद्यालयहरूसँग कोअर्डिनेसनमै छौँ र हाम्रो क्षमताले भ्याएसम्म विद्यालय सुधार योजनाहरू र शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न दृष्टिकोणबाट हामी छलफल पनि गरेका छौँ। र म आफै पनि जनजागृति माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष भइसकेको नाताले हामीले त्यहाँको वस्तुस्थिति के हो, त्यहाँको आवश्यकता के हो, विद्यालयहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधारको कुरा र शैक्षिक गुणस्तरलाई अगाडि बढाउनका निम्ति के भूमिकाहरू निर्वाह गर्नुपर्छ म एउटा जनप्रतिनिधिका नाताले त्यो सबै प्रयास मैले गरेको छु जस्तो मलाई लागेको छ। र हामीले निरन्तरको प्रयासले गर्दा नै आज जनजागृति माध्यमिक विद्यालयमा यसपालि सामुदायिक टिकापुर नगरपालिका भरिकै सामुदायिक विद्यालयको एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको चाहिँ हामीले प्रमाण पनि पेश गरेका छौँ। यो हाम्रो चाहिँ सबैको निरन्तर प्रयासले गर्दाखेरि सम्भव भएको चाहिँ छ।
0: आफू अध्यक्ष भएको विद्यालय एसईमै उत्कृष्ट हुँदा कस्तो लाग्यो तपाईँलाई?
2: साँच्चै यो कस्तो भनेपछि म त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष भएर गइसकेपछि विद्यालय विषयमा थुप्रै कुराहरू बुझ्ने अवसर प्राप्त गरे। के हुँदो रहेछ त स्थानीय सरकार एउटा वडा अध्यक्ष भएर स्थानीय सरकार सञ्चालन सँगसँगै यो शैक्षिक विद्यालयलाई पनि दुईटै दृष्टिकोणले कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले म चिन्तित पनि थिएँ। जे होस् हाम्रो यो तीन वर्षको निरन्तर प्रयासले गर्दाखेरि चाहिँ हामी सफल भएका छौँ र सँगसँगै जनजागृति माध्यमिक विद्यालय मात्रै होइन यहाँ भएका विद्यालयहरूमा पनि हाम्रो त्यहाँको आवश्यकता के हो त्यो आवश्यकतालाई पहिचान गरिकन हामीले विभिन्न पूर्वाधारको सेक्टरमा काम गरेका छौँ। त्यसै गरी अब कालिका आधारभूत विद्यालयकै कुरा गर्नुपर्दाखेरि पनि हामीले त्यहाँको भवनहरूका कुराहरूमा हामीले समन्वय गरेका छौँ र ओडाबाट हुने कुराहरू हामीले ओडाबाट सम्बोधन गरेका छौँ र यद्यपि कालिका स्कूलमा पनि अहिले कालिका आधारभूत विद्यालयमा पनि तपाईँको विद्यार्थीको संख्या पहिला न्यून थियो भनेपछि यसपालि हामीले विद्यार्थीको संख्या पनि त्यहाँ बढाउन सफल भएको छौँ। त्यसै गरी मुक्त कमाइ आधारभूत विद्यालयको कुरा गर्नुपर्दाखेरि पनि त्यहाँ भएका हाम्रो कम्पाउण्डका कुराहरू छन्, त्यसपछि अहिले तातो चिसो पानीका कुराहरू छन्, त्यसै गरी कक्षा कोठा व्यवस्थापनका कुराहरू छन् र त्यहाँ भएका अन्य सामग्रीहरू के आवश्यकता छ जस्तो कि बाल विकास ससाना बच्चाहरूको लागि हामीले हाउस ड्रेसका कुराहरू त्यहाँ त्यसपछि शैक्षिक सामग्रीका कुराहरू सम्पूर्ण विद्यालयमा हामीले चाहिँ यो प्रयास गरेका छौँ र हामीबाट भएको पनि छ। त्यसै गरी हामीले कालिका आधारभूत विद्यालय र तपाईँको जनजागृति माध्यमिक विद्यालयमा चाहिँ यो स्तनपान कक्षको पनि व्यवस्थापन गरेका छौँ। किन त भन्दाखेरि स्तनपान कक्ष दुईटा कारणले बनाउनु पर्यो जस्तो मलाई लाग्छ मेरो बुझाइमा। सर्वप्रथम त अब महिला शिक्षिकाहरूको लागि सुविधाजनक त्यो कुराहरू छँदैछ, तर अर्को कुरा के हो भनेपछि जब अहिले पाँच सात क्लासमा पढ्ने जुन छात्राहरू हुनुहुन्छ यो महिनावारीको बेलामा चाहिँ तपाईँको अलिकति पेटहरू दुख्ने अनि कहिलेकाहीँ त्यो फेन्टहरू हुने स्थिति हामीले आराम कक्ष टाइपको पनि बनाएको छौँ। किन त भन्दा उसले पन्ध्र मिनट त्यो आराम कक्षमा आराम गरेर फेरि क्लास चाहिँ एटेन्ड गर्न पाओस्
0: भनेपछि बहुउपयोगी स्तनपान कक्ष बनाइएको छ।
2: हजुर, बहुउपयोगी स्तनपान कक्ष हामीले बनाएका छौँ दुईटा विद्यालयमा। त्यसरी चाहिँ हामी नियमित रूपमा कर्मिक रूपमा चाहिँ अगाडि बढिरहेका छौँ।
0: स्वास्थ्यको
2: कुरा गर्नुपर्दाखेरि पनि स्वास्थ्यमा पनि हामीले धेरै पहुँच विस्तार गरेका छौँ। स्वास्थ्यमा पनि हामीले सक्ने कुराहरू चाहिँ गरेका छौँ, किनभने हाम्रो विजयनगर सहरी स्वास्थ्य केन्द्र हाम्रो वडाको भूगोल जुन छ हाम्रो अस्मेरीदेखि तपाईँको विजयनगरसम्म यो अस्मेरीतिरको मान्छेहरू आउनलाई सेवा लिन आउनलाई चाहिँ एकदमै गाह्रो छ टाढा दूरीका दृष्टिकोणले। त्यसै गरी हाम्रो चाहिँ वार्षिक रूपमा केही नभए पनि छ सात हजार चाहिँ सेवाग्राहीहरू चाहिँ सेवा लिइरहनु भएको चाहिँ हामीसँग रेकर्ड छ, डाटा छ, जसले गर्दाखेरि ठूलो बस्ती भएको कारणले हामीले स्वास्थ्य सेवा त्यहाँ बढाएका छौँ। के बढायौँ भन्नुहुन्छ भने सुरुमा अहिले हाम्रो समुदायमा देखिँदै गरेको मानसिक समस्याका बिरामीहरू धेरै अत्यन्त धेरै संख्यामा चाहिँ देखिने गरेको छ र कतिपय मानसिकै कारणले गर्दाखेरि तपाईँको सुसाइडहरू भएको केसेसहरू हाम्रो वडामा पनि थुप्रै भएको कारणले हामीले नगर कार्यपालिकासँग अनुरोध गरेर छ महिनाका लागि हाम्रो विजयनगर सहरी स्वास्थ्य केन्द्रको इन्चार्ज म्यामलाई काठमाडौँमा मानसिक समस्या सम्बन्धीको छ महिनाको हामीले तालिममा पठायौँ। यो हाम्रो सबभन्दा ठूलो उपलब्धि हो। पहिले हामीसँग मानसिक सम्बन्धी बिरामीहरूका लागि औषधि वितरण थिएन, अहिले हामीले हाम्रो विजयनगर सहरी स्वास्थ्य केन्द्रबाट चाहिँ औषधि वितरण गर्ने गरेका छौँ। त्यसै गरी हामीसँग पहिला सुगर र प्रेसरको मेडिसिनहरू पाउँदैन थियो, अहिले चाहिँ हामीले यहीँबाट मेडिसिनहरू उपलब्ध गराइरहेका छौँ र त्यसै गरी अब नियमित रूपमा खोपहरू सञ्चालन गर्ने, गाउँघर खोप क्लिनिक सञ्चालन गर्ने ती कुरा त छँदैछन्। र अर्को कुरा के छ भने सुरक्षित गर्भपतनका लागि हामीले मेरिस्टो सेन्टरसँग समन्वय गरेर अहिले त्यो सुविधा पनि हामीले विस्तार गरेका छौँ। स्वास्थ्य सेवाको विषयमा यही छ र मेरो एउटा अनुभवमा स्वास्थ्यसँग चाहिँ विस्तार गर्न नसकेको एउटा तितो यथार्थ पनि छ। त्यो के हो भने हामीले ठाउँ ठाउँमा खोप केन्द्र निर्माण गर्न खोज्यौँ, प्रत्येक वर्ष हामीले दुई नम्बरबाट बजेट पनि विनियोजन गर्यौँ, छुट्यायौँ पनि, तर के छ भने हामीले जग्गाको समस्याको कारणले गर्दाखेरि हाम्रो प्रत्येकचोटि बजेटहरू चाहिँ फ्रिज जाने या फ्रिज संशोधन गर्न बाध्य हुने त्यो चाहिँ हामीले चाहेर पनि गर्न सकेका छैनौँ। किन त भन्दाखेरि मेरो लक्ष्य के थियो भने मेरो कार्यकालमा कम्तीमा पनि तीनवटा खोप केन्द्र चाहिँ बनाउने मेरो लक्ष्य थियो, एउटा राजीपुर, एउटा सीतापुर र एउटा बन्दीपुर र कोठारपुर जुनसुकै ठाउँमा बनायो भने तीनवटा चाहिँ खोप केन्द्र बनाउने त्यो लक्ष्य हुँदाहुँदै पनि त्यो चाहिँ गर्न सकेका छैन। यसमा चाहिँ म एकदमै आफूले चाहेर पनि गर्न नसकेको काम मैले खुलेरै भन्नुपर्दाखेरि यो चाहिँ छ।
0: वडाको बजेट प्राथमिकरण गर्नुहुन्छ नि, बाँडफाँड चाहिँ कसरी गर्नुहुन्छ? कतिपय ठाउँमा चाहिँ अब नागरिकका आवश्यकताहरू थुप्रै छन्, चित्त दुखाइहरू हुन्छ।
2: अब यसमा चाहिँ के छ भनेपछि हामीले बजेट पाउने भनेको यहाँको जनसङ्ख्या, त्यसपछि भूगोल र राजस्व, सँगसँगै अहिलेसम्म हामी दुई नम्बर वडामा चाहिँ बजेटको सिलिङ 70 लाख, कहिले 62 लाख, कहिले 51 लाख, कहिले 52 लाख त्यसरी नै आइरहेको छ। अब नगरपालिकाले दिएको टिओआर अनुसारले हामीले 54% बजेट चाहिँ पूर्वाधार सेक्टरमा खर्च गर्न पाउँछौँ, त्यसै गरी 20-20% आर्थिक विकास, सामाजिक विकास र 3-3% सुशासन र विपदमा। हामीले बजेट बनाउने क्रममा चाहिँ सुरुमा हामीले स्थानीय तहमा चाहिँ 7 चरण छ, त्यो चरणलाई पूरा गर्दै टोल बस्ती भेलामै गएर सबैको सहभागिता सुनिश्चित गरिकन नै हामीले बजेटहरू टोल बस्तीबाट नै ल्याउने गर्छौँ र सँगसँगै छुटेकाहरू चाहिँ टोल विकास संस्था त्यसै गरी यहाँको स्थानीय क्लबहरू या राजनीतिक दल त्यसै गरी वर्गहरूको सम्बन्धमा चाहिँ बजेटहरू योजनाहरू माग्ने गर्छौँ। त्यसमा चाहिँ कुन कुन ठाउँमा कस्तो किसिमको बजेटको आवश्यकता छ त्यसलाई चाहिँ पहिचान गरेर हामीले सकेसम्म अहिले बजेटहरू विनियोजन चाहिँ गरिरहेका छौँ। त्यसै गरी नै योजनाहरू चाहिँ तर्जुमा गर्ने प्रयास गर्दै अगाडि चाहिँ बढिरहेका छौँ।
0: एउटा खोप केन्द्र बनाउन सकेन भन्नुभयो, जस्तो कतिपय कामहरू सुरु गरेको तर अपुरा रहेका योजनाहरू त्यस्तो केही छ वडामा?
2: अधुरो रहेको योजनाहरूमा तपाईँको अहिले सबैभन्दा ठूलो बजेट नै यो गएको आर्थिक वर्षमा वार्ड नम्बर 2 थियो। हामीले प्रदेश सरकारसँग समन्वय गरेर र सनकट्टी घाटको घाट जाने जुन पुल त बनिसक्यो त्यो बाटोलाई कालोपत्री गर्नुपर्छ भन्ने उद्देश्यले हामीले एउटा नीतिगत निर्णय गर्यौं। त्यो नीतिगत निर्णय गर्नुभन्दा पहिले हामीले त्यो बाटोलाई सर्वे गर्यौं। सर्वे गर्नुभन्दा पहिले हामीले दुईटा सामुदायिक वन जंगलसँग चाहिँ सहमति लियौं। सहमति भइसकेपछि त्यहाँ रूखहरू काट्नुपर्ने अवस्था छ कि, त्यो बाटोको वस्तुस्थिति के छ, त्यसलाई चाहिँ सर्वे गरिसकेपछि हामीले नगर कार्यपालिकाबाट एउटा नीतिगत निर्णय गराउन सफल भयौं। त्यो नीतिगत निर्णयका आधारमा हामीले सम्पूरक बजेट माग गर्दै जाँदाखेरि प्रदेश सरकारसँग माग्यौं र प्रदेश सरकारले 1,08,00,000 रुपियाँ चाहिँ विनियोजन गरेको थियो, जस अन्तर्गत हामीले टोटल बजेटको 60% पालिकाले खर्च गर्नुपर्ने भएको कारणले अहिले हामीले 1500 मिटर चाहिँ कालोपत्री गर्ने चरणमा छौं। कालोपत्री असारमै सम्पन्न हुनुपर्ने थियो तर अहिलेको महँगाई अहिलेको यो विभिन्न कारणले गर्दाखेरि हाम्रो निर्माण व्यवसायले निर्माण कम्पनीले त्यो चाहिँ कालोपत्री बनाउन सकेको छैन। म्याथ थप हामीले गरेका छौँ, आलिया बजेटमा राखेका छौँ, अहिले 1500 हामी चाहिँ बनाउँछौँ। त्यसपछिका जुन बचेको जो बाटोहरू छ कम्प्लिट गर्नुपर्ने त्यसलाई चाहिँ कम्प्लिट गर्नका निम्ति अहिले हामीसँग तत्काल बजेट नभएका कारणले र त्यो छुट नभएको जुन भाग थियो त्यसमा पनि मैले हाम्रो दोस्रो पटक काभा मेयर भइसकेपछि सबैसँग अनुरोध गरिसकेपछि भोलिको दिनमा यो एकदमै चल्ने बाटो हो, भोलिको दिनमा दाह संस्कार गर्न आउँदाखेरि यो बाटोको प्रयोग हुन्छ, त्यो बेलामा चाहिँ बर्खायाममा एउटा सबभान पनि आउन नसक्ने स्थिति देखिसकेपछि फेरि पुनः पानी पिस्त गरौं ग्राविल चाहिँ गरौं भन्ने हिसाबले 9,00,000 रुपियाँ हामीले बजेट विनियोजन गरेर अहिले सर्लकै पुलसम्म पुग्ने चाहिँ एकदमै व्यवस्थित बाटो बनेको छ र अधुरो जुन कालो परेर रहन्छ त्यसको विषयमा पुनः हामीले छलफलको विषयवस्तु बनाएर काम चाहिँ अगाडि बढाउँछौ भन्ने मलाई लाग्छ। र सँगसँगै त्यो बाटोको उसमा हामीले पुल कम्पनीसँग मैले के अनुरोध गरेका थिएँ भने वारी र पारी एउटा चाहिँ वेलकम गेटहरू बनाइदिनु होला भनेका थिएँ, त्यो आग्रह हामीले गरेका थियौँ पुल कम्पनीसँग। त्यसमा चाहिँ मलाई लाग्छ सनपट्टीको पुल बनिसकेपछि अझै पनि तपाईँको 40-45,00,000 रुपियाँ बचेको छ भन्ने हामीले सूचना पाइसकेपछि हामीले छलफल गर्यौं। मेरो गाउँपालिकाको अध्यक्षज्यू र म आफै पनि उपस्थित भएको थिएँ। अहिले गेटहरू हामीले बनाउन सक्ने स्थितिमा पुल कम्पनी पनि छैन र हामीले पनि त्यो बजेटहरू वेलकम गेट बनाउनका लागि स्वागत गेट बनाउनका लागि बजेट विनियोजन नभएको कारणले अब चाहिँ मेरै कार्यकालमा त्यो बनाउन पाइदिएको भए एकदम सुनमा सुगन्ध थपिने थियो जस्तो लाग्छ। त्यो चाहिँ गर्न सकिने होइन कि भन्ने चाहिँ मलाई बडो चिन्ता चाहिँ छ। र अर्को कुरा सँगसँगै अब जंगलको बाटो भएको कारणले हामीले दायाँ बायाँ 10-10 मिटरसम्म चाहिँ वन जंगलहरू सरसफाई गरौँ भनेर मैले सामुदायिक वन जंगलसँग सिफारिस गरेको थिएँ। त्यसमा कानूनी जटिलता वनसँग जोडिएका यो कानूनहरू धेरै जटिल हुने भएको कारणले त्यो गर्न सकेको छैन, त्यो पनि अधुरो रहने हो कि भन्ने चाहिँ मलाई चिन्ता छ।
0: यहाँले चाहिँ अलिकति विपदको कुरालाई जोड्नुभयो, विपद व्यवस्थापन र बर्खायामको जोखिम न्यूनीकरणको तयारी चाहिँ कस्तो छ तपाईँको ओडाको?
2: हामीले अब तयारीको लागि तालिमहरू दिइसकेका छौँ र अहिले यो पूर्व अनुमानमा आधारित रहेर जसरी यो विश्व खाद्य संस्थासँग समन्वय गरेर हामीले जुन अनुसारले एउटा नियम कार्यविधि बनेको छ त्यो कार्यविधि अनुसारले कसरी काम गर्न सकिन्छ भन्ने कुरा हामीले डेटाहरू लिइसकेका छौँ। नगर सहायताका लागि प्रत्येक घर परिवारलाई 5,000 दरले भन्ने कुरा छ, त्यो नगर सहायता दिने कारणले हामीले डेटाहरू लिइसकेका छौँ। त्यो डेटामा भेरिफिकेसन हुने काम भइरहेको छ, अहिले पनि साथीहरू आइसक्नु भएको छ संस्थाको, अहिले तत्कालीन अवस्थामा चाहिँ हामीले त्यो चाहिँ कामहरू अगाडि बढाइरहेका छौँ।
0: जस्तो विकास निर्माणका काममा नागरिकको सहभागिता चाहिँ कस्तो छ?
2: अहिले यो टोल विकास संस्था गठन भइसकेपछि नागरिकको सहभागिता भात्तै बढेको चाहिँ हामीले पाउँछौँ। अब कतिपय योजनाहरू उपभोक्ता समिति नबनाइकन पनि टोल विकास संस्थाबाट पनि कार्यान्वयन प्रक्रियामा चाहिँ हामी अगाडि बढिसकेका छौँ। यो टोल विकास संस्थाबाट तपाईँको कामहरू भयो भनेपछि जनश्रमदानको लागि जनसहभागिता बढ्ने चाहिँ हामीले भेटाएका छौँ, पाएका छौँ, जसले गर्दाखेरि यो यसमा चाहिँ हामीले सोचे अनुरूप कामहरू चाहिँ भइरहेको छ,
0: नागरिकको सचेतना बढेको छ,
2: सचेतना बढेको चाहिँ एकदम हामीले पाइरहेका छौँ। टोल विकास संस्थाको कामले गर्दाखेरि अझै सहभागिता चाहिँ हुने गरेको चाहिँ छ।
0: यहाँले चाहिँ समय समयमा विभिन्न खाले तालिमहरू पनि आयोजना गरिरहनु भएको देखिन्छ होइन, जस्तो युवा महिला ज्येष्ठ नागरिक अथवा चाहिँ दलित समुदायका लागि चाहिँ कस्तो कामहरू कार्यक्रमहरू गर्नु भएको छ?
2: अहिलेसम्म हामीले यो नागरिकलाई चाहिँ तपाईको उद्यमसँग जोड्नु पर्छ, उद्यमी बनाउनु पर्छ र आय स्रोतलाई बढाउनु पर्छ भन्ने उद्देश्यले हामी विभिन्न मागमा आधारित भएर चाहिँ शिशु विकास तालिमका कुराहरू ल्याएका छौँ र गरि पनि रहेको छौँ। हामीले यसमा चाहिँ कुनै पनि त्यस्तो जात जातिलाई विभेद गरेर त्यस्तो चाहिँ हामीले अहिलेसम्म गरेका छैनौँ। त्यसमा सबै समुदाय अन्तर्गतको चाहिँ हाम्रो युवा युवतीहरू या एकल महिलाहरू छन् भने त्यो एकल महिलाहरूको पनि छुट्टै कार्यक्रमहरूको प्याकेज ल्याएका छौँ हामीले। त्यसै गरी उहाँलाई दक्षता बनाउने काम चाहिँ अत्याधिक रूपमा भइरहेको छ, अब गर्नेले गरि पनि राख्नु भएको छ र कसै कसैले शुरूआत पनि गरिराखेको छ। जे होस् हामीले तालिम चाहिँ दिएका छौँ र त्यो सामग्रीहरू चाहिँ हामीले उपलब्ध गराउन सकेका चाहिँ छैनौँ अहिले।
0: शिव विकासकै कुरा गर्दाखेरि तालिम दिएर चाहिँ राम्रो उपलब्धि हासिल गरेको त्यस्तो उदाहरणहरू कुनै छ, जस्तो एउटा टपरी बनाउने?
2: होइन, हामीले दुना टपरी बनाउने तालिम चाहिँ दियौँ, विशेष गरिकन यसमा चाहिँ मुक्त कमलरी मुक्त कमाएर एकल महिलाहरूलाई हामीले विशेष प्राथमिकरण गरेका थियौँ। किन त भन्दाखेरि हाम्रो वडामा चारवटा सामुदायिक वन जंगल पनि छ, त्यो सामुदायिक वन जंगलमा भएको जुन पाठहरू छ त्यो पाठहरू झर्छ कुहिएर जान्छ, त्यसलाई चाहिँ सदुपयोग गर्नका निम्ति हामीले दुनातपुरीको तालिम ल्यायौं, तालिम पनि गरायौं र सुरुमा उहाँहरूको युनिटी बेसमा काम गर्नलाई हामीले त्यो अनुरोध गरेका थियौं र एउटा समूह निर्माण गरेर हामीले सामूहिक रूपमा कामको थालनी होस् भन्ने हाम्रो चाहना थियो। त्यो पनि भएको नभएको होइन, भयो केही समय, तर पछि हामीले मेसिनरी सामान उपलब्ध गराउने भनेर टिकापुर नगरपालिकाबाट हामीले बजेट विनियोजन गर्यौं र तपाईँको 50% अनुदानमा दिने कुरामा चाहिँ उहाँ एग्री हुनु भएन, लिन चाहनु भएन। उहाँले जस्तो कि अनुदानै निशुल्क अनुदान खोज्नुभयो, निशुल्क अनुदानको कुरामा पुनः तपाईँको केही कुराहरू नमिलिसकेपछि त्यो अन्तमा हाम्रो पहिलेका नगर प्रमुखले बजेटहरू संशोधन गरिदिनु भएको चाहिँ छ।
0: तर यहाँ चाहिँ महिलाहरू टपरी बनाएर बेसी राख्नु भएको
2: छ, अब व्यक्तिगत रूपमा कोही कोही महिलाहरू चाहिँ अझ पनि यससँग यो व्यवसायसँग जोडिनु भएको चाहिँ छ। हाम्रो तालिम लिइसके पश्चात जंगलमा जाने पाठहरू टिपेर ल्याउने र त्यो पाठहरू मात्रै चाहिँ तपाईँको बेचेको पनि हामीले पाएका छौँ र कसै कसैले अब ससाना कुराहरूमा यो टपरी बनाएर कामहरू पनि गरिराख्नु चाहिँ भएको छ। हामीले चाहिँ सामूहिकता खोजेका छौँ, हामीले सोचेको जस्तो हामीले खोजेको जस्तो चाहिँ भएन। मैले त्यही
0: सामाजिक विकासतर्फ चाहिँ के कस्तो कामहरू गर्नुभएको छ?
2: त्यो सामाजिक विकासतर्फ हामीले थुप्रै कामहरू गरेका छौँ, जसरी हामीले एउटा चाहिँ तपाईँको सामाजिक विकास तालिमहरू मात्रै दिने अवेरनेस बनाउने कुरा त छँदैछ कि त्यसमा चाहिँ प्रत्यक्ष रूपमा सहभागी गराउने हिसाबले जस्तो कि समाजमा देखेका विभिन्न कुरीति विकृतिहरूका विषयमा सड़क नाटक भयो, त्यसै गरी एउटा अहिले हामीले भर्खरै बाल विवाह सम्बन्धी भिडियो डकुमेन्ट्री पनि बनाएको छौँ। बाल विवाह गर्दाखेरि के हुन्छ, के समस्याहरू आइपर्छ भन्ने सन्दर्भमा त्यो भिडियोहरू चाहिँ म हेरिदिनु हुन सम्पूर्णलाई अनुरोध पनि गर्छु। त्यसै गरी अब विभिन्न अहिले कुलटमा फँसेका जस्तो कि लागु पदार्थ दुर्व्यसनी सम्बन्धी हामीले थुप्रै अवेरनेसका कामहरू गर्दै आइरहेका छौँ। त्यसै गरी साहित्य मार्फत सामाजिक रूपान्तरणका क्रियाकलापहरू जस्तै मनोसामाजिक परामर्शका कुराहरू भयो, अनि त्यसपछि यो बाल अधिकारका सम्बन्धी कुराहरू भयो देखि लिएर हामीले जुन जसरी हामीले पीआरडीजी गोल अन्तर्गतले रहेर काम गर्नुपर्नेछ, दिगो विकासका लक्ष्यहरू अन्तर्गत रहेर हामीले कामहरू पनि गरेका छौँ। त्यसै गरी यहाँ भएका विभिन्न कला संस्कृतिहरूलाई पहिचान गरेर त्यसलाई संरक्षण सम्बोधनको कुराहरूसँग पनि हामीले जोडेका छौँ। यहाँको यहाँ भएका वेशभूषा अनि त्यसपछि कल्चर नाचगानहरू त्यो संस्कृतिहरू त्यसपछि खानपानका कुराहरू पनि हामीले संरक्षण र सम्बोधनको प्रयास सँगसँगै कार्यक्रमहरू पनि गर्दै आइरहेका छौँ, गरेका पनि छौँ। त्यो हामीसँग अहिले दस्तावेजको रूपमा चाहिँ हाम्रो सम्पत्तिको रूपमा हामीले भिडियो डकुमेन्ट्री सहित बनाएर पनि राखेका छौँ।
0: वडामा सुशासन पारदर्शिता अथवा सेवा प्रवाहलाई सुधारका लागि चाहिँ कस्ता प्रयास गर्नुभयो?
2: हामीले प्रयासहरू नगरेको होइन, पहिला यो वडा कार्यालय एउटा खुल्ला ठाउँ थियो, खुल्लालाई चाहिँ हामीले कम्पाउन्ड गर्नुपर्छ भन्ने लागेर एउटा चाहिँ सुरक्षित घेरबार गर्यौं र त्यसपछि गेट निर्माण गर्यौं। गेट निर्माण सँगसँगै हाम्रो दर्ता चलाने कक्ष छुट्टै थिएन, त्यो दर्ता चलाने कक्ष हामीले छुट्टै बनायौं र ओडामा देखिएका विभिन्न आवश्यकताका वस्तुहरू सामग्रीहरूलाई हामीले खरिद गर्ने काम पनि गर्यौं। खरिद सँगसँगै हामीले ओडामा अत्याधिक चाप हुने गरेको कारणले कर्मचारीको व्यवस्थापन पनि गर्न टिकापुर नगरपालिकाले अनुरोध गरी सिफारिस सहितको अनुरोध गरिसकेपछि हाम्रो कुरो सुनाई भएर कर्मचारी पनि व्यवस्थापन गरिदिनु भएको छ टिकापुर नगरपालिकाले र पहिलेको जस्तो सेवाग्राहीहरूसँग मिठो बोल्ने नझर्किने नरिसाउने त्यस्तो चाहिँ हामीले सुरुवात गर्यौं। सुरुवात गरिसकेपछि मुस्कान सहितको सेवाको सुरुवात गर्यौं। त्यो भइसकेपछि अहिले पहिलाको भन्दा चाहिँ हामीले घण्टौं कुर्नु पर्थ्यो भने एउटा सिफारिस लिनका निम्ति अहिले 10 मिनटमा उनले सिफारिस चाहिँ सेवाग्राहीलाई हामीले दिन सकेका चाहिँ छौँ। यी हाजिरी जोड्यौं, सिसी क्यामेरा पनि जडान भएको छ अहिले वडा कार्यालय कक्षभित्र। यी चाहिँ यसरी व्यवस्थापन गर्दै अगाडि बढी चाहिँ कर्मचारीलाई अनुशासित अहिले त 9 बजे आउनुहुन्छ, 5 बजे पछाडि बल्ल निस्किन पाउनुहुन्छ। हुनुहुन्छ यी हाजिरीका कारणले त्यो प्रक्रियाको थालनी भइसकेपछि अहिले अनुशासन पनि देखिएको छ वडामा त्यसरी चाहिँ एउटा हामीले चरणबद्ध रूपमा अगाडि चाहिँ बढेका छौँ।
0: तपाईँको कार्यकालको अन्तिम वर्ष पनि हो नि त यो जस्तो अन्तिम वर्षको चाहिँ यो गर्छु अथवा चाहिँ अब नागरिकलाई चित्त बुझाउनका लागि बचेपछिका कामहरू यस्तो गर्छु भन्ने त्यस्तो केही छ?
2: नागरिकको जनअपेक्षा धेरै छ, सबै नागरिकहरूलाई खुसी बनाउन पक्कै पनि म पनि सक्दैन, त्यो प्रयास नगरेको पनि होइन, प्रयास गरेका छौँ। तर हामीले यो मैले समस्या चाहिँ दुईटा देखेको छु चार वर्षको अनुभवमा, सामूहिक समस्या, सामाजिक समस्या र तपाईँको व्यक्तिगत समस्या, त्यसलाई फाइन्ड आउट गरेर हामीले चाहिँ त्यो समस्याहरूलाई कसरी निराकरण गर्न सकिन्छ त्यो पाटोमा चाहिँ हामी निरन्तर रूपमा लागि पनि रहेका छौँ र लाग्ने पनि छौँ। अब जति हाम्रो कार्यकाल छ त्यो कार्यकाल सँगसँगै अहिले सामाजिक समस्या, सामूहिक समस्याको रूपमा एउटा समूहबाट सबै समूहको चाहिँ साझा समस्याको रूपमा पहिचान भएका समस्याहरू जस्तै बाटोघाटो, पुल पुलेसाहरू कतै बनाउनु पर्ने छ भने त्यो किसिमको हामीले चाहिँ सामूहिक रूपमा आइपरेका समस्याहरूलाई अब कहीँ कति बजेट मापन गर्नुपर्ने, कति बजेट राख्दाखेरि यो त्यहाँनिरको कलभर्ट निर्माण हुने हो, त्यसरी चाहिँ एउटा प्राविधिक इस्टिमेट सहित गरेर पनि हामीले अगाडि बढेका छौँ। अरूको व्यक्तिगत समस्याहरू अब जन्मदर्ता घटना दर्ता सम्बन्धीको कुराहरू छ, विद्यालय स्कलरसिपका कुराहरू छ, स्वास्थ्य उपचारका कुराहरू छ, त्यसपछि अपाङ्गता परिचय पत्रहरूको कुरा छ, एकल महिलाको समस्याहरू छ, बालबालिकाहरूको समस्या छ, यो सबै समस्याको पोको भएको कारणले गर्दाखेरि हामीले यो पोको फुटाएर अझै पनि सबैको समस्या समाधान गर्न पक्कै पनि सकेका छैनौँ। तैपनि हामीले कानुनी बाटो खोज्दै कसरी समस्यालाई समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा र बजेटहरूको अभाव भएको कारणले विभिन्न अब सड़कहरू, पुल पुलेसाहरू एउटा वडादेखि अर्को वडाको सड़कहरू विस्तार पनि हामीले गर्न सकेका छैनौँ। राम्रो बाटो भन्दा पनि कालोपत्रे, सबैको माग भनेको अहिले कालोपत्रे हुन्छ, कालोपत्रेको पहुँच विस्तार चाहिँ हामीले गर्न सकेका छैनौँ। त्यसमा हाम्रो बजेटको अभावको कारणले गर्दाखेरि र बिस्तारै हामीले सम्पूर्ण हाम्रो वडाका प्रत्येक गल्लीहरूमा चाहिँ बिस्तारै राम्रो तरिकाले मोटरसाइकल कुद्ने, साइकल कुद्ने या ई रिक्साहरू जाने बाटो, एम्बुलेन्स दमकलहरू जाने बाटो सुविधा चाहिँ छ। फेरि पनि के अनुरोध गर्न चाहे भने अहिले हामीले निर्वाचित भएर आइसकेपछि प्रत्येक चोटि रानी जमराकोटका सिँचाई आयोजनाले म वडा अध्यक्षलाई नै तपाईँको मिटिङ कल गरेर मिटिङमा बोलाउनुहुन्छ। वडामा विभिन्न कामहरू सिँचाइले पनि गरिरहेको छ, सिँचाईसँग हामीले नियमित सम्पर्क समन्वयमै छौँ। अहिले हाम्रो समन्वय र सम्पर्कका कारणले गर्दाखेरि धेरै थुप्रो दुई नम्बरमा सिँचाइले पनि कामहरू गरेको छ, अधुरो अपुरो कामहरू अझ पनि हुने नै छन्। तर पनि हामीले विगतको वर्षहरूभन्दा यो हामीले चाहिँ हामी आइसकेपछि सिँचाईसँग प्रत्येक नियमित रूपमा कोअर्डिनेसन गर्दै कहीँ पुल पुलेसहरू भयो, साना बक्स कल्भर्टहरू होलान्, विभिन्न कुराहरूमा सिँचाइका नहरहरू होलान्, ती कुराहरूमा चाहिँ राम्रो सुरुवात भएको चाहिँ हामीले पाउँछौँ, जसले गर्दाखेरि अझ पनि हाम्रो रानीसँग जोडिएका सम्पूर्ण कुला उपभोक्ता समितिका साथीहरूलाई पनि नियमित रूपमा स्थानीय सरकारलाई सहयोगको लागि मैले हार्दिक अपिल पनि गर्दछु।
0: हुन्छ, धन्यवाद।
2: हजुर, धन्यवाद।
1: वडाध्यक्ष चौधरी संघको कुराकानीपछि अब सुनौ केही सूचना तथा सन्देशहरू।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गते सम्म।
3: शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
1: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आइहो बड्डो, घर कहिया सिर्जैब? पाछ से शुरू करल मने घर सिर्जा सेकल?
1: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो मिलबो नी करत का कहना हो का?
0: मिस्तरान बर्जन का घर हेरो ना, पटा सुगुर बनैला बाट आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, ओट्ट फे पटानी हुई कि गोंगुआ बुढ़ो हो ना, कबू कहूँ घूम जाए तो था पाए।
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541436।
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
3: हो र
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
5: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
6: अब टीकापुरमा रहेको मनीष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
7: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
6: मनीष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
5: मनीष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ, कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
7: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
6: स्थान मनीष मेडिकल हल अस्पताल रोड टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9860477।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्तीस शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको

0: व्यक्तिमा जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही भडौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: लिटे शर्त लागू हुई। एनसेल नेपाल के लग
1: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
4: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध

0: हार्दिक अनुरोध।
1: जन्मदर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी शिव सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ गराईहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभ गराई स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय, भदौ 10-11 गते सम्म।
3: शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845-0188, 9845-0156 र 9846-13434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: फिर्ता 20%
7: क्यास फिर्ता लिनु भयो त?
8: एनसेल प्याक किन्नु भयो त?
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
8: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: 100% summer cash afirta.
1: Zaile pani chaha pani.
2: Cash afirta. Linu bhai ta?
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली सञ्चालक देव बहादुर सुनार सम्पर्क नम्बर 98 68 40 16 60
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 98 017 10 672
10: स्वास्थ्यका लागि पानी

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41। महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक टिकापुर कैलाली, संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 9844-40-19।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर

0: र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: नुहाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी विथ ज्वेलर्स, सिद्धार्थ चौक, टीकापुर, कैलाली। सञ्चालक दुर्बा सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाखो बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रजैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी। फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना
6: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
5: र वडा नम्बर 7 36 शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते
6: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: ले लीजिए
1: एंसिल पैक किन लीजिए
2: जहिया फैन जहां फैन पैक खरीद करी 25% कम कैश फिर तक एंसिल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीजिए कैश फिर तक ले लीजिए
2: एंसिल पैक किन लीजिए शर्त लागू हुई एंसिल नेपाल के लग
3: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
4: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
5: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
5: बेसरी टाउको दुख्ने
4: उच्च ज्वरो आउने बेहोश हुने
5: घाँटी अररो कडा हुने
4: कम्पन हुने
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
5: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
4: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
5: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
5: सधैं झुल टाँगेर सुत्ने गरौं
4: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
6: स्वास्थ्य कार्यालय कैलाली
7: जय भोले जय भोले बम बम भोले
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली संचालक देव बहादुर सुनार सम्पर्क नम्बर 9868 40 16

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ सस्त्र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। स्थान मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: शिविर सञ्चालन हुने समय

0: बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484040019।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98485518828।
10: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915605095 ओ मोबाइल नम्बर 98442739।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
8: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली, सञ्चालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुबथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवामा आएको बाढ़ीले टीकापुरमा चिन्ता, टीकापुरका दर्जनौ युवाहरू सम्पर्कविहीन, सुरुङमा फँसेका व्यक्तिहरू भने जीवितै रहेको खबर प्राप्त। रसुवा बाढ़ीमा परि मृत्यु भएका 165 शव भेटियो, 826 जना अझै बेपत्ता, बेपत्ताको खोजी कार्य जारी। र बढ़ीमालिका मुख्य पूजा सहित मेला आज, बढ़ीमालिकामा हजारौं दर्शनार्थीहरूको घुइचो। अब मध्याह खबर विस्तारमा। हिजो बिहान भोटेकोशीमा आएको बाढ़ीले गरेको धनजनको क्षतिको खबरले टीकापुरका गाउँ गाउँमा चिन्ता छाएको छ। टीकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएपछि चिन्ता बढ़ेको हो। उनीहरू मध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। सम्पर्कविहीनहरू सुरुङमा फँसेको खबर आएको छ। उनीहरूलाई कामको लागि त्यहाँ लैजाने समितिपुरका तुलाराम चौधरीले उनीहरू सुरुङमा फँसेका र अहिलेसम्म जीवित रहेको खबर आएको जानकारी दिनुभएको छ।
1: हाम्रो मान्छे 42 जना सुरुङ भित्र छन्। कम्पनी यो हाइड्रोसिनो हो, पावर छैन, 216 हजुरको रसुवा हाकुबेसी 416 ड्याम साइटमा। अब हाम्रो 42 जना हाम्रै नेपाली अनि 4 जना हाम्रै साइटको छैन अनि कम्पनीको खोटी छन् त्यो मलाई थाहा भएन। पछिको अपडेट सुन्दाखेरि हेर्दाखेरि यो आर्मी क्याम्पमा गएर सोद्धाखेरि उहाँले भनेको सब सुरक्षित छन् भित्र, खाजा साजा झार दिएको साँझतिर भन्दै थियो। सुरुङ भित्र जो जो मान्छे बाहिर काम गरिरहेको थियो त्यो कम्पनीलाई जम्मा लिएर गयो। त्यहाँ अब धेरै भित्र त हाम्रो मान्छे छैन, त्यो अक्सिजनको व्यवस्था चाहिँ अलिकति बाहिर छ, जम्मै खुल्ला छ रे। अब हाटाहाटी भएको छैन, धेरै जसो मान्छे सेफ छन् रे भित्र। अब उद्धार गर्ने क्रममा अलिकति त्यहाँ अप्ठ्यारो ठाउँ छ, त्यो मान्छे झर्ने पनि ठाउँ भएन। त्यो उतातिर धेरै मान्छे मराएर छन् यो स्यापुर र तिमुरतिर, उताको मान्छेले उद्धार गरिरहेछ अनि अहिले यो 12-1 बजेतिर उतातिरको मान्छेलाई उद्धार गरौंला भन्ने कुरा रहेछ। अब साँझतिरको चाहिँ यसो सुन्दाखेरि त्यहाँको आर्मीले झार्यो भन्ने कुरा आएछ। अब त्यो सहीको गलत हो त्यो प्रत्यक्ष हामीलाई पनि थाहा भएन। टीकापुरबाट लगभग हामी 32 जना मान्छे आएको थियो हामी सँगसँगै। सुरुङ भित्र त हाम्रो चौधरीहरू भन्नाले लगभग 34-35 जना छन्। हामीसँग जम्मा 3 जना मान्छे मात्र छौ यहाँ बाहिर, अनि सबै भित्रै छन्।
0: टीकापुर नगरपालिका 1 समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका 10 जना युवा सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिशराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिनी भुवन चौधरी, खुशीराम चौधरी, मणिराम चौधरी, अन्तराम चौधरी र मान बहादुर चौधरी रहेका छन्। 1.5 महिना अघि कामका लागि रसुवा जानुभएका वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीले बाढ़ी आएको सुनेपछि फोन गर्न कोशिश गरेको र अहिलेसम्म सम्पर्क हुन नसकेको बताउनुभयो। युवा लैजाने ठेकदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढ़ी आएपछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरू सम्पर्कविहीन भएका हुन्। समितिपुरका बर्घर तथा सम्पर्कविहीन मान बहादुर चौधरीका भाइ अखिल थारूले विभिन्न बस्तीबाट धेरै मानिसहरू गएका तर नाम यकिन हुन नसकेको बताउनुभयो। यस्तै टीकापुर नगरपालिका 1 एकतापुरबाट पनि 9 जना युवाहरू कामका लागि त्यहाँ गएका छन्। भदौ 2 गते काम गर्न रसुवा जानुभएका युवा आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले हिजो बिहान 7 बजे अन्तिम पटक कुरा भएको र त्यसपछि सम्पर्क नभएको बताउनुभयो। दिलकुमारी जस्तै राजकुमार थारूकी श्रीमती शान्ति चौधरी, विपतराम चौधरीकी श्रीमती फूलमती चौधरी पनि कामका लागि लैजाने समितिपुरका तुलाराम चौधरी घरमा पुगेर सोधीखोजी गरिरहेका छन्। शान्ति चौधरीका अनुसार उहाँका श्रीमान राजकुमारसँगै राजकपूर चौधरी, कमला चौधरी लगायत 9 जना युवा कामका लागि रसुवा गएका छन्। बाढ़ीपछि उद्धार गरिएका मानिस कोही अस्पतालमा कोही हेलिकप्टरबाट उद्धार गरिएको उचो ठाउँमा सारेको खबर सुनिए पनि उनीहरूको नाम नआउँदा छटपटी लागेको श्रीराम चौधरीले बताउनुभयो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले काममा गएकाहरूका परिवारसँग सोधीखोजी र समन्वय भइरहेको बताउनुभयो। रसुवामा आएको बाढ़ीका कारण बेपत्ता भएका मध्ये बिहिबार बिहान सवा 8 बजेसम्म 165 जनाको शव फेला परेको छ। देशका विभिन्न स्थानमा भएको विपदबाट ठूलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले दिएको हो। अझै 826 जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा 85 जना सुरक्षाकर्मी छन्। केन्द्रका प्रमुख फडेन्द्र प्रसाद पौडेलका अनुसार बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना रहेका छन्। अन्य बेपत्तामा रसुवाका 161 र नुवाकोटका 1 जना छन्। यस्तै 579 जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन्। सम्पर्कविहीन हुनेमा 113 नेपाली र 466 विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ। विपदमा परेका 104 जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये रसुवाका 43, नुवाकोटका 58 र धादिङका 3 जना छन्। फेला परेका 165 शव मध्ये धादिङमा 27, नुवाकोटमा 12, रसुवामा 2, गोर्खामा 20, नवलपरासीमा 26, तनहुमा 9 र चितवन स्थित नारायणी नदी आसपास क्षेत्रमा 64 रहेका छन्। नवलपरासी पश्चिममा पनि 5 जनाको शव फेला परेको छ। फेला परेका कतिपय शव छेदविच्छेद अवस्थामा रहेको जानकारी पौडेलले दिएका छन्। मन्त्रालयको सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ। बाढ़ीमा खसेकाहरूको उद्धार कार्य र शव संकलन कार्य जारी रहेको प्रहरीले बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पनि बाढ़ी प्रभावित क्षेत्रको अवलोकनमा निस्कनु भएको छ भने सर्वदलीय बैठक पनि बसेको छ। जनप्रतिनिधि भएर काम गर्ने अवसर पाएपछि महिलाको क्षमता विकास भएको छ। घरायसी काम हेरचाहका काममा मात्र व्यस्त रहेका महिला जनप्रतिनिधि भएपछि आफ्नो क्षमता विकास भएको बताउँछन्। जनप्रतिनिधि हुनु अघि आफ्नो परिचय दिँदा समेत आत्मविश्वास नभएका महिलाहरू आजभोलि निर्धक्क विषयवस्तुमा बोल्ने, आफ्ना विचार राख्ने, विमति राख्ने भएका छन्। उनीहरूलाई लाग्छ महिला घरभित्र मात्रै सीमित हुँदा क्षमता विकास नहुने रहेछ। घर बाहिर निस्केर समाज र देशका लागि काम गर्दा आफ्नो पनि क्षमता विकास सुने वडा नम्बर 4 वडा सदस्य निर्मला परियारको अनुभव छ। वडा सदस्यमा निर्वाचित भएपछि क्षमता विकाससँगै वडामा हुने बजेट विनियोजन र नीति निर्माण बारे जानकारी पाएको उहाँको भनाई छ। जानकी गाउँपालिकाका कार्यपालिका सदस्य इन्द्रा सोप पनि आफ्नो क्षमता विकास भएको बताउनुहुन्छ। घरायसी काममा मात्र सीमित सोप जनप्रतिनिधिको भूमिका पाएपछि गाउँ समुदायमा नागरिकका आवश्यकता अनुसार योजना छनौट गर्ने कार्यमा सिकाई भएको बताउनुहुन्छ। महिलाहरू बाहिरी काममा नहिँड्दा सूचना तथा जानकारीबाट टाढा रहने भएकाले महिलाहरू सामाजिक तथा अन्य कामका लागि बाहिरी वातावरणमा आउन उहाँ आग्रह गर्नुहुन्छ। जानकी गाउँपालिका वडा नम्बर 2 सदस्य शान्ति देवी कामीले जनप्रतिनिधि भएर काम गरेको 9 पूरा भएको छ। 2 कार्यकाल जनप्रतिनिधिको भूमिका निभाउनु भएकी उहाँको क्षमता पनि काम गर्ने अवसरले विकास भएको हो। महिलाले अवसर पाएपछि गर्न सक्छन् भन्ने उदाहरण बन्दै गरेका यी जनप्रतिनिधि महिलाले पुष्टि गरेका छन्। कानूनले हरेक वडामा 2 महिला अनिवार्यको व्यवस्था गरेपछि जनप्रतिनिधि बन्ने अवसर पाएका महिलाको क्षमता विकास हुनुका साथै समाज विकास र सामाजिक कार्यमा महिलाको सक्रियता बढेको छ। मध्याह खबरमा बढ़ी मालिका मुख्य पूजा सहित मेला लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: बाह्र लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
7: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
8: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरा स्थित बढ़ीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला शुरू भएको छ। यहाँ हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ। बढ़ीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरूको चापलाई मध्यनजर गर्दै भदौ 1 गतेदेखि पूजा प्रारम्भ गरिएको बढ़ीमालिका मन्दिरका पुजारी नेत्र उपाध्यायले जानकारी दिए। जनै पूर्णिमाका अवसरमा बढ़ीमालिकासँगै बुढ़ीनन्दा बड़ालेख सहित दर्जन बढ़ी धार्मिक शक्तिपीठमा पूजा लाग्ने गरेको छ। साउन शुक्ल चतुर्दशीका दिन बढ़ी मालिका माताको पूजा गरेर सोही दिन तल झर्ने र जनै पूर्णिमाको दिन त्रिवेणी नगरपालिका साथ स्थित नाटेश्वरी मन्दिरमा पूजा आजा गर्ने परम्परा रहेको पुजारी उपाध्यायले बताए। 4002 उचाइमा अवस्थित बढ़ी मालिकामा मेला भर्न हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट यहाँ दर्शनार्थी आउने गरेका छन्। बाजुरा, डोटी, कालीकोट र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली त्यहाँ जाने परम्परा बमोजिम सबै सरकारी टोली पुगिसकेको र हाल दर्शनार्थीहरूले पूजा गरिरहेको बढ़ीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए। बढ़ीमालिका माताको दर्शनका लागि ठूलो संख्यामा दर्शनार्थी पुग्ने गरेकाले भदौ 1 गतेबाटै पूजा प्रारम्भ भएको र सुरक्षा व्यवस्थापन मजबूत बनाएकाले त्यहाँ भिरालो भूगोलका कारण केही अप्ठ्यारो र लेक लाग्ने समस्या बाहेक अन्य कुनै समस्या नहुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। बढ़ीमालिकामा वर्षेनी हजारौंको संख्यामा पर्यटक तथा दर्शनार्थीहरू पुग्ने गरेका छन्। टिकापुरमा नगर स्तरीय बाल अधिकार समितिसँग बाल संरक्षणका सवालमा छलफल भएको छ। बाल कल्याण संघले स्थानीय अवस्था विश्लेषणबाट प्राप्त सवाल र समाधानका लागि निर्माण गरेको पञ्चवर्षीय रणनीतिक योजना 2078 लिएका योजना कार्यान्वयन भए नभएको बारे छलफल भएको हो। 2078 सालमै बाल अधिकार समितिको 5 वर्षीय कार्ययोजना समेत बनाइएको थियो। बालमैत्री नगरको परिकल्पना अनुसार हिंसा न्यूनीकरण, शिक्षा, कुलत, बाल अधिकार लगायतका 4 क्षेत्रलाई प्राथमिकता दिएर काम गरिएको त्यसमा भएका उपलब्धिको समीक्षा गरिएको कार्यक्रम अधिकृत राधिका गिरीले बताउनुभयो। कार्यक्रममा नगर स्तरीय बाल अधिकार समितिका संयोजक लालवीर चौधरीले टीकापुरमा बाल संरक्षणका सवालमा धेरै काम भएका त्यसमा संघ संस्थाको सहयोग मिलेको तर पालिकाले तथ्याङ्क व्यवस्थापन गर्न नसकेको बताउनुभयो। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बाल कल्याण संघको आयोजनामा कार्यक्रम भएको हो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
10: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
10: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
10: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: अब पुनः बाँकी खबर। कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती सहित 5 जनालाई पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका 4 का 33 वर्षीय दीपक सुनार साउन 22 गते बिहानदेखि जानकी गाउँपालिका 9 अमरावती स्थित ससुरालीबाट हराएको भन्दै उनकी श्रीमती यमुना सुनारले प्रहरीलाई जानकारी गराएकी थिइन्। प्रहरीले खोजतलाश तथा अनुसन्धान गर्ने क्रममा यमुनाले प्रेमीसँगको मिलोमतमा श्रीमानको हत्या गर्ने योजना बनाएको तथ्य खुलेको जनाएको छ। प्रहरीका अनुसार दीपकको हत्या गरी सब कर्णाली नदीमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले भदौ 9 गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट 5 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका 10 का 41 वर्षीय दुर्योधन स्वर्णकार, लम्कीचुहा 4 की 32 वर्षीय यमुना सुनार, टीकापुर नगरपालिका 3 का 32 वर्षीय राम राजेश महतो, कञ्चनपुर बेलौरी नगरपालिका 9 का 56 वर्षीय वीरेन्द्र राणा र बेलौरी 8 का 32 वर्षीय भीमा राणा छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवामा आएको बाढ़ीले टीकापुरमा चिन्ता, टीकापुरका दर्जनौ युवाहरू सम्पर्कविहीन, सुरुङमा खसेका व्यक्तिहरू भने जीवितै रहेको खबर प्राप्त। रसुवामा बाढ़ीमा परी मृत्यु भएका 165 को शव भेटियो, 826 जना अझै बेपत्ता, बेपत्ताको खोजी कार्य जारी। र बढ़ीमालिका मुख्य पूजा सहित मेला आज, बढ़ीमालिकामा हजारौं दर्शनार्थीहरूको घुइचो। हवस् त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
11: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
12: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
13: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
12: के गर्छ र सन मेडिकेयरले?
13: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
12: यति गरेपछि धेरै राहत हुने रहेछ त।
13: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
12: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
14: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
15: यो ओसीएमसी भनेको के आयो फेरि?
16: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
15: ओसीएमसीले के सहयोग गर्छ त?
16: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
15: कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
17: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
18: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
15: कता छ त त्यो?
18: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
15: फोन नम्बर कति हो भाइ?
18: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
19: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620-20300 र 98656-92026।
20: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, तरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर खकरौला रोड टिकापुर कैलाली
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164 68024।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
6: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
7: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
6: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
5: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
7: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
6: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
1: र वडा नम्बर 7 36 शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते
2: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।

0: छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
4: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बु
5: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
4: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, पुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र पुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
5: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: आई हो बड्डो, घर कहिया सिर्जैबो? पाछसे सुरु करल मने घर सिजार सेकल।
2: अरे का करूरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिलबो मिलबो नि करत का कैना हो का
1: मिस्तरान बर्जन हुकन घर हेरो ना, कटा सुगुर बनैला बाट अल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्रफे पटानी हुइन कि गोंगुआ बुढो हो ना कबू कहो र घुम जाए त थाहा पाए।
3: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोच आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली
11: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
12: शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेख बहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेख बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: किलिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
2: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
2: के गर्छ र सन मेडिकेयरले
3: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
2: यति गरेपछि धेरै राहत हुने रहेछ त
3: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
2: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628।
3: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
4: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
4: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
3: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबाँध्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेकबहादुर साउँ स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। टेकबहादुर साउँ स्मृति केन्द्र टिकापुर कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छा छालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यो टिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सुनार, सम्पर्क नम्बर 9868 1204, 9846 3961।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरौला रोड, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ऐसी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी।
9: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
10: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
11: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
10: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
9: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
11: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
10: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846477417।
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुरमा टोल विकास संस्थालाई थप सक्रिय बनाउने बारे जानकारी, टिकापुर नगरपालिका वडा नम्बर 2 प्रभाव भइरहेका सेवा र सुधार बारे वडा अध्यक्ष दीपक चौधरीसँग गरिएको कुराकानी, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकाको विकासमा टोल विकास संस्थाले साझेदारी गरिरहेका छन्। पालिकामा 268 टोल विकास संस्था गठन भएका छन्, जसमा 252 संस्था पालिकामा दर्ता छन्। पालिकाले हरेक वर्ष टोल विकास संस्था नवीकरण गर्ने गरेको छ। संस्थाले नगरको विकासमा पालिकासँग साझेदारीमा काम गरिरहेका छन्। टोल विकास संस्थालाई सहकर्मी समाज नामक संस्थाले सहजीकरण गरिरहेको छ। संस्थाहरूले गरेका कार्यबारे प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलासँग छलफल भएको छ। बास्तोलाले टोल विकास संस्थाले राम्रो काम गरेको सुन्दा खुशी लागेको बताउँदै आगामी दिनमा सहकार्य रहने र पालिकाले अपनत्व लिने प्रयास गर्ने बताउनुभयो। बुधबार भएको छलफल बारे जानकारी दिँदै संघ संस्था उपशाखा प्रमुख अमृता रावल,
1: हालसम्म टिकापुर नगरपालिकामा 268 टोल विकास संस्थाहरू गठन भएको अवस्था छ भने टिकापुर नगरपालिकामा दर्ता भएका टोल विकास संस्थाहरू चाहिँ 252 टोल विकास संस्थाहरू दर्ता भइसकेका छन् र बाँकी टोल विकास संस्थाहरू दर्ता गर्ने प्रोसेसमा छन् र टोल विकास संस्थाहरूको अहिले पुराना टोल विकास संस्थाहरू जुन छन् उहाँ त्यो टोल विकास संस्थाहरू नवीकरण टिकापुर नगरपालिकाले हामीले गरिरहेका छौँ। बुधबार टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षमा टिकापुर नगरपालिकामा टोल विकास संस्थाको हालसम्मको अवस्था र अब बाँकी कसरी अगाडि बढ़ाउने भन्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षमा टोल विकास संस्था चाहिँ फोकल पर्सन म लगायत हाम्रो सहकर्मी समाजका 14 साथीहरू र सहकर्मी समाजकै यहाँको प्रोग्राम कोर्डिनेटर लगायतको हाम्रो बैठक सम्पन्न भएको छ र प्रमुख प्रशासकीय अधिकारीज्यूले पनि यो कार्यक्रम चाहिँ एकदमै राम्रो भएको र आगामी दिनमा नगरपालिकाले कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा सकारात्मक चाहिँ धारणा राख्नु भएको छ र टिकापुर नगरपालिकामा टोल विकास संस्थाले साँच्चै नै एकदमै राम्रो कामहरू गरिरहेको छ र टिकापुर नगरपालिकाको कामहरू चाहिँबाट प्रभावित भएर काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, दैलेखको नारायण नगरपालिका, त्यस्तै गुराँस गाउँपालिकाहरूले पनि यहाँबाट भएका अनुभवहरूलाई आएर अध्ययन गरेर अवलोकन गरेर र आफ्नो पालिकामा यो कार्यक्रमहरू चाहिँ साँच्चै नै राम्रो छ भन्ने हिसाबले उहाँहरूले यहाँबाट गएर उहाँहरूले लागू गर्नु भएको छ र टिकापुर नगरपालिकामा पनि अहिले टोल विकास संस्थाले चाहिँ एकदमै राम्रो कामहरू गरिरहेको छ। नगरपालिकाले गर्नुपर्ने तल्लो स्तरमा गर्नुपर्ने कामहरू नगरपालिकाको एउटा सहयोगीको रूपमा टोल विकास संस्थाहरूले एकदमै राम्रो कामहरू गरिरहेको हामीले पनि अनुभूति गरिरहेका छौँ र आगामी दिनमा पनि टोल विकास संस्थालाई कसरी दिगो रूपमा अगाडि बढाउँदै लैजाने भन्ने कुरामा पनि छलफल भएको छ र त्यसमा चाहिँ सकारात्मक रूपमा चाहिँ कुराहरू आएको छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 2 धेरै बस्ती भएको वडा हो। यो वडामा 4 सामुदायिक वन समेत छन्। वडाको विकासमा नगरपालिकाले लगानी गर्दै आएको छ। वडाको विकास, सहसेवा प्रभावका लागि भएका प्रयास र सुधारबारे वडा अध्यक्ष दीपक चौधरीसँग कुराकानी गरेका छौं।
2: कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
2: 4 उपलब्धिलाई कसरी मापन गर्नुहुन्छ?
3: 4 उपलब्धिलाई हामी निर्वाचित भएर आइसकेपछि एउटा वडा अध्यक्षले गर्नुपर्ने काम र कर्तव्य, स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्था बमोजिम हामीले थुप्रै कुराहरू गरेका पनि छौँ र अझै पनि गर्ने प्रयासमै छौँ। हाम्रो कार्यकाल अब 7-8 महिना करिब बाँकी नै छ। यसमा उपलब्धिको रूपमा भन्नुपर्दाखेरि हामीलाई जुन किसिमको स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएको बमोजिम हामीले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, त्यसै गरी सुशासन र वातावरण तथा विपद सम्बन्धी जुन क्रियाकलापहरू हामीले गर्नुपर्ने थियो त्यसमा हामी कहीँ कतै चुकेको जस्तो मलाई चाहिँ लाग्दैन।
2: राम्रो काम गरियो,
3: म त कन्फिडेन्ट नै छु अहिलेसम्म. मैले त वार्ड नम्बर दुईमा राम्रै गरेको जस्तो लाग्छ, किनभने कहीँ कतै जनताको अपेक्षा यहाँ धेरै छ. अब जनताको अपेक्षामा म जुन हामीले थुप्रै कुराहरू गर्न नसकेको पनि होला, कतै बजेटको अभाव थियो होला, या कतै गर्न खोज्दा खोज्दै पनि तपाईँको कानूनी रूपमा कानूनलाई कार्यान्वयन गर्ने निकायमा छौँ, जसले गर्दाखेरि कुनै कुनै कुराहरू चाहिँ कानूनी रूपमा हामीले अगाडि बढाउन सकेनौँ होला, काम गर्नलाई अप्ठ्यारो भएथ्यो होला. त्यसै सन्दर्भमा जति हामीले सकेका छौँ त्यो चाहिँ पक्कै पनि गरेका छौँ. सायद मलाई लाग्छ 4 वर्षसम्म हामीले हात बाँडेर चाहिँ बसेका पक्कै पनि छैन. वार्ड नम्बर दुईमा साँच्चै रूपमा भन्नुपर्दाखेरि वार्ड नम्बर दुई जसरी तपाईँको टिकापुर नगरपालिका वार्ड नम्बर एकमा जसरी प्लानिङ भएको कुराहरू छ त्यो दुई नम्बरमा पक्कै पनि छैन. यो सड़कको कुराहरू, सड़क पूर्वाधारको कुराहरू गर्नुपर्दाखेरि हामीले अलिकति चुनौतीको सामना चाहिँ पक्कै गरेका थियौँ, चुनौतीसँग हामीले झेल्नु चाहिँ पक्कै परेको थियो. किन त भन्दा वार्ड नम्बर दुईमा सड़क पूर्वाधारको विकासमा तपाईँको यो नक्सा अनुसारले जाने या तपाईँको बाटो जुन जसरी चौडाइ गर्नुपर्ने हामीलाई झन्झटिलो थियो, त्यो एकरूपता नभएको कारणले गर्दाखेरि हामीले थुप्रै ठाउँमा बाटो सड़क सञ्जाललाई विकासको बाटोतर्फ दोहोर्याउनुपर्छ भन्ने उद्देश्यका साथ सड़क विस्तार चाहिँ गर्यौं, हामीले नक्साङ्कन गर्यौं कहीँ गर्नुपर्ने ठाउँमा. र अहिले चाहिँ तपाईँको समग्र टिकापुर नगरपालिका वार्ड नम्बर दुईमा जुन टिकापुरले टिकापुरको नगरपालिकाको नम्स अनुसारले 20 फिट अनिवार्य हुनुपर्ने जुन प्लान छ त्यसलाई चाहिँ कार्यान्वयन गर्दै हामी चाहिँ अगाडि बढेका चाहिँ छौँ. खानेपानीको अवस्था मलाई लाग्छ हाम्रो वार्ड नम्बर दुईमा चाहिँ खानेपानी अपुग भन्ने कहीँ पनि छैन. खानेपानीको अवस्था अत्यन्तै राम्रो नै छ, तर कुनै कुनै ठाउँमा चाहिँ अझै पनि तपाईँको आर्सेनिकहरू हुने, जसले गर्दाखेरि यो हामीले केही समयपछि ल्याब टेस्टको कुरा पनि सोचिरहेका छौँ. र कुनै विद्यालयहरूमा भयो त्यसमा चाहिँ हामीले ल्याब टेस्ट पनि गरेका छौँ खानेपानीको विषयमा. अब कस्तो पानी खान मिल्ने या नमिल्ने भन्ने सन्दर्भमा हामीलाई सुझावहरू पनि दिनुभएको छ. त्यस्तो खानेपानीको एकदमै अभाव भएको चाहिँ हाम्रो वार्ड नम्बर दुई चाहिँ होइन.
2: शैक्षिक विकासमा चाहिँ यहाँहरूले कसरी काम गर्नुभएको
3: छ? पक्कै पनि यो एकदमै महत्वपूर्ण प्रश्न गर्नुभएको छ. शैक्षिक विकासमा कुरा गर्नुपर्दाखेरि हाम्रो वार्ड नम्बर दुईमा चाहिँ 3 सामुदायिक विद्यालय छन्, त्यसै गरी 2 चाहिँ यो निजी विद्यालयहरू रहेको कारणले गर्दाखेरि हामी सबै विद्यालयहरूसँग कोअर्डिनेसनमै छौँ. र हाम्रो क्षमताले भ्याएसम्म विद्यालय सुधार योजनाहरू र शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न दृष्टिकोणबाट हामी छलफल पनि गरेका छौँ. र म आफै पनि जनजागृति माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष भइसकेको नाताले हामीले त्यहाँको वस्तुस्थिति के हो, त्यहाँको आवश्यकता के हो, विद्यालयहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधारको कुरा र शैक्षिक गुणस्तरलाई अगाडि बढाउनका निम्ति के भूमिकाहरू निर्वाह गर्नुपर्छ, म एउटा जनप्रतिनिधिका नाताले त्यो सबै प्रयास मैले गरेको छु जस्तो मलाई लागेको छ. र हामीले निरन्तरको प्रयासले गर्दा नै आज जनजागृति माध्यमिक विद्यालयमा यसपालि सामुदायिक टिकापुर नगरपालिका भरिकै सामुदायिक विद्यालयको एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको चाहिँ हामीले प्रमाण पनि पेश गरेका छौँ. यो हाम्रो चाहिँ सबैको निरन्तर प्रयासले गर्दाखेरि सम्भव भएको चाहिँ छ.
2: आफू अध्यक्ष भएको विद्यालय एसईमा उत्कृष्ट हुँदा कस्तो लाग्यो तपाईँलाई?
3: साँच्चै यो कस्तो भनेपछि म त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष भएर गइसकेपछि विद्यालय विषयमा थुप्रै कुराहरू बुझ्ने अवसर प्राप्त गरे. के हुँदो रहेछ त स्थानीय सरकार एउटा वडाध्यक्ष भएर स्थानीय सरकार सञ्चालन सँगसँगै यो शैक्षिक विद्यालयलाई पनि दुईटै दृष्टिकोणले कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले म चिन्तित पनि थिएँ. जे होस् हाम्रो यो 3 वर्षको निरन्तर प्रयासले गर्दाखेरि चाहिँ हामी सफल भएका छौँ. र सँगसँगै जनजागृति माध्यमिक विद्यालय हो मात्रै होइन, यहाँ भएका विद्यालयहरूमा पनि हाम्रो त्यहाँको आवश्यकता के हो त्यो आवश्यकतालाई पहिचान गरिकन हामीले विभिन्न पूर्वाधारको सेक्टरमा काम गरेका छौँ. त्यसै गरी अब कालिका आधारभूत विद्यालयको कुरा गर्नुपर्दाखेरि पनि हामीले त्यहाँको भवनहरूका कुराहरूमा हामीले समन्वय गरेका छौँ र ओडाबाट हुने कुराहरू हामीले ओडाबाट सम्बोधन गरेका छौँ. र यद्यपि कालिका स्कूलमा पनि अहिले कालिका आधारभूत विद्यालयमा पनि तपाईँको विद्यार्थीको संख्या पहिला हुन्थ्यो भनेपछि यसपालि हामीले विद्यार्थीको संख्या पनि त्यहाँ बढाउन सफल भएको छौँ. त्यसै गरी मुक्त कमाइ आधारभूत विद्यालयको कुरा गर्नुपर्दाखेरि पनि त्यहाँ भएका हाम्रो कम्पाउन्डका कुराहरू छन्, त्यसपछि अहिले तातो चिसो पानीका कुराहरू छन्, त्यसै गरी कक्षा कोठा व्यवस्थापनका कुराहरू छन् र त्यहाँ भएको अन्य सामग्रीहरू के आवश्यकता छ, जस्तो कि बाल विकास ससाना बच्चाहरूको लागि हामीले हाउस ड्रेसका कुराहरू त्यहाँ त्यसपछि शैक्षिक सामग्रीका कुराहरू सम्पूर्ण विद्यालयमा हामीले चाहिँ यो प्रयास गरेका छौँ र हामीबाट भएको पनि छ. त्यसै गरी हामीले कालिका आधारभूत विद्यालय र तपाईँको जनजाति माध्यमिक विद्यालयमा चाहिँ यो स्तनपान कक्षको पनि व्यवस्थापन गरेका छौँ। किन त भन्दाखेरि स्तनपान कक्ष दुईटा कारणले बनाउनु पर्यो जस्तो मलाई लाग्छ मेरो बुझाइमा। सर्वप्रथम त अब महिला शिक्षिकाहरूको लागि सुविधाजनक त्यो कुराहरू छँदैछ, तर अर्को कुरा के हो भनेपछि जो अहिले पाँच सात क्लासमा पढ्ने जुन छात्राहरू हुनुहुन्छ यो महिनावारीको बेलामा चाहिँ तपाईँको अलिकति पेटहरू दुख्ने अनि कहिलेकाहीँ त्यो फेन्टहरू हुने स्थिति हामीले आराम कक्ष टाइपको पनि बनाएको छौँ। किन त भन्दा उसले पन्ध्र मिनट त्यो आराम कक्षमा आराम गरेर फेरि क्लास चाहिँ एटेन्ड गर्न पाओस्
2: भनेपछि बहुउपयोगी स्तनपान कक्ष बनाइएको छ।
3: हजुर, बहुउपयोगी स्तनपान कक्ष हामीले बनाएका छौँ दुईटा विद्यालयमा। त्यसरी चाहिँ हामी नियमित रूपमा कर्मिक रूपमा चाहिँ अगाडि बढिरहेका छौँ।
2: स्वास्थ्यको कुरा गर्दाखेरि
3: पनि स्वास्थ्यमा पनि हामीले धेरै पहुँच विस्तार गरेका छौँ। स्वास्थ्यमा पनि हामीले सक्ने कुराहरू चाहिँ गरेका छौँ। किनभने हाम्रो विजयनगर शहरी स्वास्थ्य केन्द्र हाम्रो वडाको भूगोल जुन छ हाम्रो अस्नेरीदेखि तपाईँको विजयनगरसम्म यो अस्नेरीतिरको मान्छेहरू आउनलाई सेवा लिन आउनलाई चाहिँ एकदमै गाह्रो छ टाढा दूरीका दृष्टिकोणले। त्यसै गरी हाम्रो चाहिँ वार्षिक रूपमा केही नभए पनि 6-7 हजार चाहिँ सेवाग्राहीहरू चाहिँ सेवा लिइरहनु भएको चाहिँ हामीसँग रेकर्ड छ, डाटा छ। जसले गर्दाखेरि ठूलो बस्ती भएको कारणले हामीले स्वास्थ्य सेवा त्यहाँ बढाएका छौँ। के बढायौँ भन्नुहुन्छ भने सुरुमा अहिले हाम्रो समुदायमा देखिँदै गरेको मानसिक समस्याका बिरामीहरू धेरै अत्यन्त धेरै संख्यामा चाहिँ देखिने गरेको छ र कतिपय मानसिकै कारणले गर्दाखेरि तपाईँको सुसाइडहरू भएको केसेसहरू हाम्रो वडामा पनि थुप्रै भएको कारणले हामीले नगर कार्यपालिकासँग अनुरोध गरेर 6 महिनाका लागि हाम्रो विजयनगर शहरी स्वास्थ्य केन्द्रको इन्चार्ज म्यामलाई काठमाडौँमा मानसिक समस्या सम्बन्धीको 6 महिनाको हामीले तालिममा पठायौँ। यो हाम्रो सबभन्दा ठूलो उपलब्धि हो। पहिले हामीसँग मानसिक सम्बन्धी बिरामीहरूका लागि औषधि वितरण थिएन, अहिले हामीले हाम्रो विजयनगर शहरी स्वास्थ्य केन्द्रबाट चाहिँ औषधि वितरण गर्ने गरेका छौँ। त्यसै गरी हामीसँग पहिला सुगर र प्रेसरको मेडिसिनहरू पाउँदैन थियो, अहिले चाहिँ हामीले यहीँबाट मेडिसिनहरू उपलब्ध गराइरहेका छौँ। र त्यसै गरी अब नियमित रूपमा खोपहरू सञ्चालन गर्ने, गाउँघर खोप क्लिनिक सञ्चालन गर्ने ती कुरा त छँदैछन्। र अर्को कुरा के छ भने सुरक्षित गर्भपतनका लागि हामीले मेरिस्टो सेन्टरसँग समन्वय गरेर अहिले त्यो सुविधा पनि हामीले विस्तार गरेका छौँ। स्वास्थ्य सेवाको विषयमा यही छ र मेरो एउटा अनुभवमा स्वास्थ्यसँग चाहिँ विस्तार गर्न नसकेको एउटा तितो यथार्थ पनि छ। त्यो के हो भने हामीले ठाउँ ठाउँमा खोप केन्द्र निर्माण गर्न खोज्यौँ, प्रत्येक वर्ष हामीले 2 नम्बरबाट बजेट पनि विनियोजन गर्यौँ, छुट्यायौँ पनि। तर के छ भने हामीले जग्गाको समस्याको कारणले गर्दाखेरि हाम्रो प्रत्येक चोटि बजेटहरू चाहिँ फ्रिज जाने या फ्रिज संशोधन गर्न बाध्य हुने, त्यो चाहिँ हामीले चाहेर पनि गर्न सकेका छैनौँ। किन त भन्दाखेरि हाम्रो मेरो लक्ष्य के थियो भने मेरो कार्यकालमा कम्तीमा पनि 3 वटा खोप केन्द्र चाहिँ बनाउने मेरो लक्ष्य थियो। एउटा राजीपुर, एउटा सीतापुर र एउटा बन्दीपुर र कोठारपुर जुनसुकै ठाउँमा बनायो भने 3 वटा चाहिँ खोप केन्द्र बनाउने त्यो लक्ष्य हुँदाहुँदै पनि त्यो चाहिँ गर्न सकेका छैन। यसमा चाहिँ म एकदमै आफूले चाहेर पनि गर्न नसकेको काम मैले खुलेरै भन्नुपर्दाखेरि यो चाहिँ छ।
2: वडाको बजेट प्राथमिकरण गर्नुहुन्छ नि, बाँडफाँड चाहिँ कसरी गर्नुहुन्छ? कतिपय ठाउँमा चाहिँ अब नागरिकका आवश्यकताहरू थुप्रै छन्, चित्त दुखाइहरू हुन्छ।
3: अब यसमा चाहिँ के छ भनेपछि हामीले बजेट पाउने भनेको यहाँको जनसङ्ख्या, त्यसपछि भूगोल र राजस्व, सँगसँगै अहिलेसम्म हामी 2 नम्बर वडामा चाहिँ बजेटको सिलिङ 70 लाख, कहिले 62 लाख, कहिले 51 लाख, कहिले 52 लाख, त्यसरी नै आइरहेको छ। अब नगरपालिकाले दिएको टिओआर अनुसारले हामीले 54% बजेट चाहिँ पूर्वाधार सेक्टरमा खर्च गर्न पाउँछौँ। त्यसै गरी 20-20% आर्थिक विकास, सामाजिक विकास र 3-3% सुशासन र विपदमा। हामीले बजेट बनाउने क्रममा चाहिँ सुरुमा हामीले यो स्थानीय तहमा चाहिँ 7 चरण छ, त्यो चरणलाई पूरा गर्दै टोल बस्ती भेलामै गएर सबैको सहभागिता सुनिश्चित गरिकन नै हामीले बजेटहरू टोल बस्तीबाट नै ल्याउने गर्छौँ। र सँगसँगै छुटेकाहरू चाहिँ टोल विकास संस्था, त्यसै गरी यहाँको स्थानीय क्लबहरू या राजनीतिक दल, त्यसै गरी वर्गहरूको समन्वयमा चाहिँ बजेटहरू योजनाहरू माग्ने गर्छौँ। त्यसमा चाहिँ कुन कुन ठाउँमा कस्तो किसिमको बजेटको आवश्यकता छ त्यसलाई चाहिँ पहिचान गरेर हामीले सकेसम्म अहिले बजेटहरू विनियोजन चाहिँ गरिरहेका छौँ। त्यसै गरी नै योजनाहरू चाहिँ तर्जुमा गर्ने प्रयास गर्दै अगाडि चाहिँ बढिरहेका छौँ।
2: एउटा खोप केन्द्र बनाउन सकेन भन्नुभयो, जस्तो कतिपय कामहरू सुरु गरेको तर अपुरा रहेका योजनाहरू त्यस्तो केही छ वडामा?
3: अधुरो रहेको योजनाहरूमा तपाईँको अहिले सबैभन्दा ठूलो बजेट नै यो गएको आर्थिक वर्षमा वार्ड नम्बर 2 थियो। हामीले प्रदेश सरकारसँग समन्वय गरेर र सनकट्टी घाटको घाट जाने जुन पुल त बनिसक्यो त्यो बाटोलाई कालोपत्री गर्नुपर्छ भन्ने उद्देश्यले हामीले एउटा नीतिगत निर्णय गर्यौं। त्यो नीतिगत निर्णय गर्नुभन्दा पहिले हामीले त्यो बाटोलाई सर्वे गर्यौं। सर्वे गर्नुभन्दा पहिले हामीले दुईटा सामुदायिक वन जंगलसँग चाहिँ सहमति लियौं। सहमति भइसकेपछि त्यहाँ रूखहरू काट्नुपर्ने अवस्था छ कि त्यो बाटोको वस्तुस्थिति के छ त्यसलाई चाहिँ सर्वे गरिसकेपछि हामीले नगर कार्यपालिकाबाट एउटा नीतिगत निर्णय गराउन सफल भयौं। त्यो नीतिगत निर्णयका आधारमा हामीले सम्पूर्ण बजेट माग गर्दै जाँदाखेरि प्रदेश सरकारसँग माग्यौं र प्रदेश सरकारले 1,08,00,000 रुपियाँ चाहिँ विनियोजन गरेको थियो, जस अन्तर्गत हामीले टोटल बजेटको 60% पालिकाले खर्च गर्नुपर्ने भएको कारणले अहिले हामीले 1500 मिटर चाहिँ कालोपत्री गर्ने चरणमा छौं। कालोपत्री असारमै सम्पन्न हुनुपर्ने थियो तर अहिलेको महँगाई अहिलेको यो विभिन्न कारणले गर्दाखेरि हाम्रो निर्माण व्यवसायले निर्माण कम्पनीले त्यो चाहिँ कालोपत्री बनाउन सकेको छैन। म्याथ थप हामीले गरेका छौं, आलिया बजेटमा राखेका छौं, अहिले 1500 हामी चाहिँ बनाउँछौं। त्यसपछिका जुन बचेको जो बाटोहरू छ कम्प्लिट गर्नुपर्ने त्यसलाई चाहिँ कम्प्लिट गर्नका निम्ति अहिले हामीसँग तत्काल बजेट नभएका कारणले र त्यो छुट नभएको जुन भाग थियो त्यसमा पनि मैले हाम्रो दोस्रो पटक काबा मेयर भइसकेपछि सबैसँग अनुरोध गरिसकेपछि भोलिको दिनमा यो एकदमै चल्ने बाटो हो, भोलिको दिनमा दाह संस्कार गर्न आउँदाखेरि यो बाटोको प्रयोग हुन्छ, त्यो बेलामा चाहिँ बर्खायाममा एउटा सबभान पनि आउन नसक्ने स्थिति देखिसकेपछि फेरि पुनः पानी पिस्त गरौं ग्राविल चाहिँ गरौं भन्ने हिसाबले 9,00,000 रुपियाँ हामीले बजेट विनियोजन गरेर अहिले सर्लकै पुलसम्म पुग्ने चाहिँ एकदमै व्यवस्थित बाटो बनेको छ र अधुरो जुन कालो परेर रहन्छ त्यसको विषयमा पुनः हामीले छलफलको विषयवस्तु बनाएर काम चाहिँ अगाडि बढाउँछौ भन्ने मलाई लाग्छ। र सँगसँगै त्यो बाटोको उसमा हामीले पुल कम्पनीसँग मैले के अनुरोध गरेका थिएँ भने वारी र पारी एउटा चाहिँ वेलकम गेटहरू बनाइदिनु होला भनेका थिएँ, त्यो आग्रह हामीले गरेका थियौँ पुल कम्पनीसँग। त्यसमा चाहिँ मलाई लाग्छ सनकट्टीको पुल बनिसकेपछि अझै पनि तपाईँको 40-45,00,000 रुपियाँ बचेको छ भन्ने हामीले सूचना पाइसकेपछि हामीले छलफल गर्यौं। गेरुवा गाउँपालिकाको अध्यक्षज्यू र म आफै पनि उपस्थित भएको थिएँ। अहिले गेटहरू हामीले बनाउन सक्ने स्थितिमा पुल कम्पनी पनि छैन र हामीले पनि त्यो बजेटहरू वेलकम गेट बनाउनका लागि स्वागत गेट बनाउनका लागि बजेट विनियोजन नभएको कारणले अब चाहिँ मेरै कार्यकालमा त्यो बनाउन पाइदिएको भए एकदम सुनमा सुगन्ध थपिने थियो जस्तो लाग्छ। त्यो चाहिँ गर्न सकिने होइन कि भन्ने चाहिँ मलाई बडो चिन्ता चाहिँ छ। र अर्को कुरा सँगसँगै अब जंगलको बाटो भएको कारणले हामीले दायाँ बायाँ 10-10 मिटरसम्म चाहिँ वन जंगलहरू सरसफाई गरौं भनेर मैले सामुदायिक वन जंगलसँग सिफारिस गरेको थिएँ। त्यसमा कानूनी जटिलता वनसँग जोडिएका यो कानूनहरू धेरै जटिल हुने भएको कारणले त्यो गर्न सकेको छैन, त्यो पनि अधुरो रहने हो कि भन्ने चाहिँ मलाई चिन्ता छ।
2: यहाँले चाहिँ अलिकति विपदको कुरालाई जोड्नुभयो, विपद व्यवस्थापन र बर्खायामको जोखिम न्यूनीकरणको तयारी चाहिँ कस्तो छ तपाईँको ओडाको?
3: हामीले अब तयारीको लागि तालिमहरू दिइसकेका छौँ र अहिले यो पूर्व अनुमानमा आधारित रहेर जसरी यो विश्व खाद्य संस्थासँग समन्वय गरेर हामीले जुन अनुसारले एउटा नियम कार्यविधि बनेको छ त्यो कार्यविधि अनुसारले कसरी काम गर्न सकिन्छ भन्ने कुरा हामीले डेटाहरू लिइसकेका छौँ।
2: त्यो सहायताका लागि
3: हो, नगर सहायताका लागि प्रत्येक घर परिवारलाई 5,000 दरले भन्ने कुरा छ। त्यो नगर सहायता दिने कारणले हामीले डेटाहरू लिइसकेका छौँ, त्यो डेटामा भेरिफिकेसन हुने काम भइरहेको छ। अहिले पनि साथीहरू आइसक्नु भएको छ संस्थाको, अहिले तत्कालीन अवस्थामा चाहिँ हामीले त्यो चाहिँ कामहरू अगाडि बढाइरहेका छौँ।
2: जस्तो विकास निर्माणका काममा नागरिकको सहभागिता चाहिँ कस्तो छ?
3: अहिले यो टोल विकास संस्था गठन भइसकेपछि नागरिकको सहभागिता वाट्टै बढेको चाहिँ हामीले पाउँछौँ। अब कतिपय योजनाहरू उपभोक्ता समिति नबनाइकन पनि टोल विकास संस्थाबाट पनि कार्यान्वयन प्रक्रियामा चाहिँ हामी अगाडि बढिसकेका छौँ। यो टोल विकास संस्थाबाट तपाईँको कामहरू भयो भनेपछि जनश्रमदानको लागि जनसहभागिता बढ्ने चाहिँ हामीले भेटाएका छौँ, पाएका छौँ, जसले गर्दाखेरि यो यसमा चाहिँ हामीले सोचे अनुरूप कामहरू चाहिँ भइरहेको छ,
2: नागरिकको सचेतना बढेको छ,
3: सचेतना बढेको चाहिँ एकदम हामीले पाइरहेका छौँ। टोल विकास संस्थाको कामले गर्दाखेरि अझै सहभागिता चाहिँ हुने गरेको चाहिँ छ।
2: यहाँले चाहिँ समय समयमा विभिन्न खाले तालिमहरू पनि आयोजना गरिरहनु भएको देखिन्छ होइन, जस्तो युवा महिला ज्येष्ठ नागरिक अथवा चाहिँ दलित समुदायका लागि चाहिँ कस्तो कामहरू कार्यक्रमहरू गर्नुभएको छ?
3: अहिलेसम्म हामीले यो नागरिकलाई चाहिँ तपाईँको उद्यमसँग जोड्नुपर्छ, उद्यमी बनाउनुपर्छ र आय स्रोतलाई बढाउनुपर्छ भन्ने उद्देश्यले हामी विभिन्न मागमा आधारित भएर चाहिँ शिव विकास तालिमका कुराहरू ल्याएका छौँ र गरि पनि रहेको छौँ। हामीले यसमा चाहिँ कुनै पनि त्यस्तो जात जातिलाई विभेद गरेर त्यस्तो चाहिँ हामीले अहिलेसम्म गरेका छैनौँ। त्यसमा सबै समुदाय अन्तर्गतको चाहिँ हाम्रो युवा युवतीहरू या एकल महिलाहरू छन् भने त्यो एकल महिलाहरूको पनि छुट्टै कार्यक्रमहरूको प्याकेज ल्याएका छौँ हामीले। त्यसै गरी उहाँलाई दक्षता बनाउने काम चाहिँ अत्याधिक रूपमा भइरहेको छ। अब गर्नेले गरी पनि राख्नु भएको छ र कसै कसैले शुरूआत पनि गरिराखेको छ। जे होस् हामीले तालिम चाहिँ दिएका छौँ त सामग्रीहरू चाहिँ हामीले उपलब्ध गराउन सकेका चाहिँ छैनौँ अहिले।
2: शिव विकासकै कुरा गर्दाखेरि तालिम दिएर चाहिँ राम्रो उपलब्धि हासिल गरेको त्यस्तो उदाहरणहरू कुनै छ? जस्तो एउटा टपरी बनाउने
3: होइन, हामीले दुना टपरी बनाउने तालिम चाहिँ दियौँ। विशेष गरिकन यसमा चाहिँ मुक्त कमलरी मुक्त कमाएर एकल महिलाहरूलाई हामीले विशेष प्राथमिकीकरण गरेका थियौँ। किन त भन्दाखेरि हाम्रो वडामा चारवटा सामुदायिक वन जंगल पनि छ। त्यो सामुदायिक वन जंगलमा भएको जुन पाठहरू छ त्यो पाठहरू झर्छ कुहिएर जान्छ। त्यसलाई चाहिँ सदुपयोग गर्नका निम्ति हामीले दुना टपरीको तालिम ल्यायौं, तालिम पनि गरायौं र सुरुमा उहाँहरूको युनिटी बेसमा काम गर्नलाई हामीले त्यो अनुरोध गरेका थियौं र एउटा समूह निर्माण गरेर हामीले सामूहिक रूपमा कामको थालनी होस् भन्ने हाम्रो चाहना थियो। त्यो पनि नभएको होइन, भयो केही समय, तर पछि हामीले मेसिनरी सामान उपलब्ध गराउने भनेर टिकापुर नगरपालिकाबाट हामीले बजेट विनियोजन गर्यौं र तपाईँको 50% अनुदानमा दिने कुरामा चाहिँ उहाँ एग्री हुनु भएन, लिन चाहनु भएन। उहाँले जस्तो कि अनुदानै निशुल्क अनुदान खोज्नुभयो। निशुल्क अनुदानको कुरामा पुनः तपाईँको केही कुराहरू नमिलिसकेपछि त्यो अन्तमा हाम्रो पहिलेका नगर प्रमुखले बजेटहरू संशोधन गरिदिनु भएको चाहिँ छ।
2: तर यहाँ चाहिँ महिलाहरू टपरी बनाएर बेचिराख्नु भएको छ नि?
3: अब व्यक्तिगत रूपमा कोही कोही महिलाहरू चाहिँ अझ पनि एसयुओसँग यो व्यवसायसँग जोडिनु भएको चाहिँ छ। हाम्रो तालिम लिइसके पश्चात जंगलमा जाने पाठहरू टिपेर ल्याउने र त्यो पाठहरू मात्रै चाहिँ तपाईँको बेचेको पनि हामीले पाएका छौँ र कसै कसैले अब ससाना कुराहरूमा यो टपरी बनाएर कामहरू पनि गरिराख्नु चाहिँ भएको छ। हामीले चाहिँ सामूहिकता खोजेका छौँ, हामीले सोचेको जस्तो हामीले खोजेको जस्तो चाहिँ भएन। मैले त्यही
2: सामाजिक विकासतर्फ चाहिँ के कस्तो कामहरू गर्नुभएको छ?
3: त्यो सामाजिक विकासतर्फ हामीले थुप्रै कामहरू गरेका छौँ। जसरी हामीले एउटा चाहिँ तपाईँको सामाजिक विकास तालिमहरू मात्रै दिने त्यसपछि अवेरनेस बनाउने कुरा त छँदैछ कि त्यसमा चाहिँ प्रत्यक्ष रूपमा सहभागी गराउने हिसाबले जस्तो कि समाजमा देखेका विभिन्न कुरीति विकृतिहरूका विषयमा सडक नाटक भयो, त्यसै गरी एउटा अहिले हामीले भर्खरै बाल विवाह सम्बन्धी भिडियो डकुमेन्ट्री पनि बनाएको छौँ। बाल विवाह गर्दाखेरि के हुन्छ, के समस्याहरू आइपर्छ भन्ने सन्दर्भमा त्यो भिडियोहरू चाहिँ म हेरिदिनु हुन सम्पूर्णलाई अनुरोध पनि गर्छु। त्यसै गरी अब विभिन्न अहिले कुलतमा फँसेका जस्तो कि लागु पदार्थ दुर्व्यसनी सम्बन्धी हामीले थुप्रै अवेरनेसका कामहरू गर्दै आइरहेका छौँ। त्यसै गरी साहित्य मार्फत सामाजिक रूपान्तरणका क्रियाकलापहरू जस्तै मनोसामाजिक परामर्शका कुराहरू भयो, अनि त्यसपछि यो बाल अधिकारका सम्बन्धी कुराहरू भयो देखि लिएर हामीले जुन जसरी हामीले पीएचडीजी गोल अन्तर्गतले रहेर काम गर्नुपर्नेछ, दिगो विकासका लक्ष्यहरू अन्तर्गत रहेर हामीले कामहरू पनि गरेका छौँ। त्यसै गरी यहाँ भएका विभिन्न कला संस्कृतिहरूलाई पहिचान गरेर त्यसलाई संरक्षण सम्बोधनको कुराहरूसँग पनि हामीले जोडेका छौँ। यहाँको यहाँ भएका वेशभूषा अनि त्यसपछि कल्चर नाचगानहरू त्यो संस्कृतिहरू त्यसपछि खानपानका कुराहरू पनि हामीले संरक्षण र सम्बोधनको प्रयास सँगसँगै कार्यक्रमहरू पनि गर्दै आइरहेका छौँ, गरेका पनि छौँ। त्यो हामीसँग अहिले दस्तावेजको रूपमा चाहिँ हाम्रो सम्पत्तिको रूपमा हामीले भिडियो डकुमेन्ट्री सहित बनाएर पनि राखेका छौँ।
2: वडामा सुशासन पारदर्शिता अथवा सेवा प्रवाहलाई सुधारका लागि चाहिँ कस्ता प्रयास गर्नुभयो?
3: हामीले प्रयासहरू नगरेको होइन, पहिला यो वडा कार्यालय एउटा खुल्ला ठाउँ थियो, खुल्लालाई चाहिँ हामीले कम्पाउन्ड गर्नुपर्छ भन्ने लागेर एउटा चाहिँ सुरक्षित हेरबार गर्यौं र त्यसपछि गेट निर्माण गर्यौं। गेट निर्माण सँगसँगै हाम्रो दर्ता चलानी कक्ष छुट्टै थिएन, त्यो दर्ता चलानी कक्ष हामीले छुट्टै बनायौं र ओडामा देखिएका विभिन्न आवश्यकताका वस्तुहरू सामग्रीहरूलाई हामीले खरिद गर्ने काम पनि गर्यौं। खरिद सँगसँगै हामीले ओडामा अत्याधिक चाप हुने गरेको कारणले कर्मचारीको व्यवस्थापन पनि गर्न टिकापुर नगरपालिकाले अनुरोध गरी सिफारिस सहितको अनुरोध गरिसकेपछि हाम्रो कुरो सुनाई भएर कर्मचारी पनि व्यवस्थापन गरिदिनु भएको छ टिकापुर नगरपालिकाले र पहिले जस्तो सेवाग्राहीहरूसँग मिठो बोल्ने नझर्किने नरिसाउने त्यस्तो चाहिँ हामीले सुरुवात गर्यौं। सुरुवात गरिसकेपछि मुस्कान सहितको सेवाको सुरुवात गर्यौं। त्यो भइसकेपछि अहिले पहिलाको भन्दा चाहिँ हामीले घण्टौं कुर्नु पर्थ्यो भने एउटा सिफारिस लिनका निम्ति अहिले 10 मिनटमा उनले सिफारिस चाहिँ सेवाग्राहीलाई हामीले दिन सकेका चाहिँ छौँ। यी हाजिरी जोड्यौं, सीसी क्यामेरा पनि जडान भएको छ अहिले वडा कार्यालय कक्षभित्र। यी चाहिँ यसरी व्यवस्थापन गर्दै अगाडि बढी चाहिँ कर्मचारीलाई अनुशासित अहिले त 9 बजे आउनुहुन्छ, 5 बजे पछाडि बल्ल निस्किन पाउनु यी हाजिरीका कारणले त्यो प्रक्रियाको थालनी भइसकेपछि अहिले अनुशासन पनि देखिएको छ वडामा। त्यसरी चाहिँ एउटा हामीले चरणबद्ध रूपमा अगाडि चाहिँ बढेका छौँ।
2: तपाईँको कार्यकालको अन्तिम वर्ष पनि हो नि त यो, जस्तो अन्तिम वर्षको चाहिँ यो वर्ष अथवा चाहिँ अब नागरिकलाई चित्त बुझाउनका लागि बचे बचेका कामहरू यस्तो गर्छु भन्ने त्यस्तो केही छ?
3: नागरिकको जनअपेक्षा धेरै छ, सबै नागरिकहरूलाई खुसी बनाउन पक्कै पनि म पनि सक्दैन, त्यो प्रयास नगरेको पनि होइन, प्रयास गरेका छौँ। तर हामीले यो मैले समस्या चाहिँ दुईटा देखेको छु चार वर्षको अनुभवमा, सामूहिक समस्या, सामाजिक समस्या र तपाईँको व्यक्तिगत समस्या। त्यसलाई फाइन्ड आउट गरेर हामीले चाहिँ त्यो समस्याहरूलाई कसरी निराकरण गर्न सकिन्छ त्यो पाटोमा चाहिँ हामी निरन्तर रूपमा लागि पनि रहेका छौँ र लाग्ने पनि छौँ। अब जति हाम्रो कार्यकाल छ त्यो कार्यकाल सँगसँगै अहिले सामाजिक समस्या, सामूहिक समस्याको रूपमा एउटा समूहबाट सबै समूहको चाहिँ साझा समस्याको रूपमा पहिचान भएका समस्याहरू, जस्तै बाटोघाटो, पुल पुलेसाहरू कतै बनाउनु पर्ने छ भने त्यो किसिमको हामीले चाहिँ सामूहिक रूपमा आइपरेका समस्याहरूलाई अब कहीँ कति बजेट मापन गर्नुपर्ने, कति बजेट राख्दाखेरि यो त्यहाँनिरको कलवर निर्माण हुने हो, त्यसरी चाहिँ एउटा प्राविधिक इस्टिमेट सहित गरेर पनि हामीले अगाडि बढेका छौँ। अरूको व्यक्तिगत समस्याहरू अब जन्मदर्ता, घटना दर्ता सम्बन्धीको कुराहरू छ, विद्यालय स्कलरसिपका कुराहरू छ, स्वास्थ्य उपचारका कुराहरू छ, त्यसपछि अपाङ्गता परिचय पत्रहरूको कुरा छ, एकल महिलाको समस्याहरू छ, बालबालिकाहरूको समस्या छ। यो सबै समस्याको पोको भएको कारणले गर्दाखेरि हामीले यो पोको फुटाएर अझै पनि सबैको समस्या समाधान गर्न पक्कै पनि सकेका छैनौँ। तैपनि हामीले कानुनी बाटो खोज्दै कसरी समस्यालाई समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा र बजेटहरूको अभाव भएको कारणले विभिन्न अब सड़कहरू, पुल पुलेसाहरू एउटा वडादेखि अर्को वडाको सड़कहरू विस्तार पनि हामीले गर्न सकेका छैनौँ। राम्रो बाटो भन्दा पनि कालोपत्रे, सबैको माग भनेको अहिले कालोपत्रे हुन्छ, कालोपत्रेको पहुँच विस्तार चाहिँ हामीले गर्न सकेका छैनौँ। त्यसमा हाम्रो बजेटको अभावको कारणले गर्दाखेरि र बिस्तारै हामीले सम्पूर्ण हाम्रो वडाका प्रत्येक गल्लीहरूमा चाहिँ बिस्तारै राम्रो तरिकाले मोटरसाइकल कुद्ने, साइकल कुद्ने या ई रिक्साहरू जाने बाटो, एम्बुलेन्स दमकलहरू जाने बाटो सुविधा चाहिँ छ। फेरि पनि के अनुरोध गर्न चाहे भने अहिले हामीले निर्वाचित भएर आइसकेपछि प्रत्येक चोटि रानी जमराकुलका सिँचाइ आयोजनाले म वडा अध्यक्षलाई नै तपाईँको मिटिङ कल गरेर मिटिङमा बोलाउनुहुन्छ। वडामा विभिन्न कामहरू सिँचाइले पनि गरिरहेको छ, सिँचाइसँग हामीले नियमित सम्पर्क समन्वयमै छौँ। अहिले हाम्रो समन्वय र सम्पर्कका कारणले गर्दाखेरि धेरै थुप्रो दुई नम्बरमा सिँचाइले पनि कामहरू गरेको छ। अधुरो अपुरो कामहरू अझ पनि हुने नै छन्, तर पनि हामीले विगतको वर्षहरूभन्दा यो वर्ष हामीले चाहिँ हामी आइसकेपछि सिँचाइसँग प्रत्येक नियमित रूपमा कोर्डिनेसन गर्दै कहीँ पुल पुलेसहरू भयो, साना बक्स कुलबटहरू होलान्, विभिन्न कुलाहरूमा सिँचाइका नहरहरू होलान्, ती कुराहरूमा चाहिँ राम्रो सुरुवात भएको चाहिँ हामीले पाउँछौँ, जसले गर्दाखेरि अझ पनि हाम्रो रानीसँग जोडिएका सम्पूर्ण कुला उपभोक्ता समितिका साथीहरूलाई पनि नियमित रूपमा स्थानीय सरकारलाई सहयोगको लागि मैले हार्दिक अपील पनि गर्दछु।
2: हुन्छ, धन्यवाद।
3: हजुर, धन्यवाद।
0: वडाध्यक्ष चौधरी संघको कुराकानीपछि अब सुनौ केही सूचना तथा सन्देशहरू।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 9 को कार्यालय, भदौ 10 देखि 11 गते सम्म।
4: शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिश र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
7: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
7: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
7: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
7: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
7: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
7: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
7: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
5: माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरिलाई
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले, अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेखबहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी

0: रिडर हरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए, एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864270483।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाटास्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका अनसे कि कत्रा सुघर बनाकन ल बाटी।
5: ए ले ले ठीक है बा चल हाली भात वट खाइ औ जाइका हु सामुएल ज्वेलर्स न गर गहना बनाइ। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 और 98-486-39-261।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न

0: भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
3: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
2: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
3: सामान्य रोग ज्वरो खोकी पेट दुखाइ लगायतको उपचार
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
2: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवामा आएको बाढ़ीपछि टिकापुरका 29 जना सम्पर्कविहीनको खोजी कार्यका लागि आफन्तको आग्रह। किशोर अवस्थाका बालबालिकासँग अभिभावक शिक्षक सबैले साथीत्वको व्यवहार गर्न जरूरी। अभिभावकले पनि समस्या बुझ्नुपर्ने बालबालिकाको अपेक्षा। महिलाहरू घरायती कामसँगै आयोजनका कार्यमा जोड़िँदै अटो चलाएर देशरानीको जीवन सहज बन्दै। र अपुष्ट सूचना तस्विर सर्वदृश्य सामग्री प्रसारण नगर्न संचार मन्त्रालयको अपील। खोज खबर अब विस्तारमा। हिजो रसुवामा आएको बाढ़ीपछि टिकापुरका 29 जना सम्पर्कविहीन भएका छन्। टिकापुर नगरपालिकाको तथ्याङ्क अनुसार टिकापुर नगरपालिका वड़ा नम्बर 1 का 23 जना, 5 का 5 जना र वार्ड नम्बर 7 का 1 जना सम्पर्कविहीन भएका छन्। अहिलेसम्म वड़ा नम्बर 1 समितिपुरका तुलाराम चौधरी र दिलबहादुर चौधरी, शक्तिनगरका रमेश कुमार चौधरी, वड़ा नम्बर 9 का बालकृष्ण चौधरी, वड़ा नम्बर 4 का देशराम चौधरी गरी 5 जना व्यक्ति भने सम्पर्कमा आएका छन्। यी 5 जना बाहेक अन्य 29 जनासँग बाढ़ी आएपछि सम्पर्कविहीन भएका खबर प्राप्त भएको टिकापुर नगरपालिका का सूचना अधिकारी देवी प्रसाद आचार्यले जानकारी दिनुभयो।
1: 2083 भाद्र 10 गते बिहान आएको भोटेकोशी नदीको रसुवामा आएको बाढ़ीमा परि सम्पर्कविहीन भएका हाम्रा टिकापुर नगरवासी वार्ड नम्बर 1 मा चाहिँ 23 जना छन्, वडा नम्बर 5 मा चाहिँ 5 जना छन् र वडा नम्बर 7 मा 1 जना गरेर जम्मा हाम्रो 29 जना सम्पर्कमा चाहिँ आउन सक्नु भएको छैन। अहिलेसम्मको तथ्याङ्क यही छ। अब अरू केही आयो भने थप अपडेट होला।
0: यसै गरी जानकी गाउँपालिकाका 6 जना व्यक्ति पनि बाढ़ीपछि सम्पर्कविहीन भएका जानकी गाउँपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जोशीले जानकारी दिनुभयो। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि टिकापुर नगरपालिका वड़ा नम्बर 5 मणिकापुरका 5 जना सम्पर्कविहीन भएका छन्। पहिलो पटक कामको सिलसिलामा रसुवाको धुन्चे हाइड्रो पावर क्षेत्रमा पुगेका उनीहरू त्यहाँ कार्यरत थिए। भदौ 10 गते भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढ़ीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारका सदस्यको भनाइ छ। चुनकी थारूका छोरा पूर्णबहादुर थारू बुवा सकुशल रहेको खबर सुन्नका लागि आफूहरू पर्खिरहेको बताउनुहुन्छ।
2: अहिले त सम्पर्क विहीन छन्, थाहा पनि छैन। अब त्यहाँ हाम्रो यहाँका सबै 5-6 जना सम्पर्कविहीनमा छन्। उहाँको चिनजान हो को हुनुहुन्छ मलाई त्यो थाहा भएन। मेरो बुवाको साथी होइन, त्यहाँ हाम्रै यतैको मान्छे हुन् त। अब अहिले रसोतिर जान पनि फेरि बाटो पनि त हुनु पर्यो।
0: सम्पर्कविहीन 5-6 जनाको अवस्थाबारे जानकारी नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको तर फोन सम्पर्क तथा कुनै खालको खबर नआएको चन्द्रबहादुर थारूकी भतिजीले बताउनुभयो।
3: कनेक्टमा आउनु भएको थिएन अझै, उनको मोबाइलै छैन। अरू साथीसँग एकचोटि फोन गर्नु भएको, त्यसपछि गर्नु भएको छैन घरमा। समथिङ त्यो एचुरल त थाहा भएन, मोबाइलै छैन। यही मोबाइलमा हेरेर अनि यहाँको आफन्त यही गाउँको मणिकापुर यहाँ 5 हो, यहाँको अरू दायाँ बायाँ पनि मान्छे गएको अनि उनीहरूले सबै भन्दा भन्दा अनि कुरा यसो यसो गरेर अनि त्यही भएर अरूसँग पनि छैन। मोबाइलले यहाँबाट जुन जुन साथीहरूको गएको उनीहरूको नम्बरबाट कनेक्ट गरेको फोन नै लाग्यो राखेको छैन। त्यस्तो नराम्रो त न सोचेको, राम्रै भयो होस् भनेर त्यही सोचाइमा बस्नु भएको। सबैजना हिजोदेखि अलिअलि थाहा पाएको तर आज सबै यताउता ठुलो ठुलो मान्छेसँग कुरा गरेको। अब सबै यता ओल्लो पल्लो घरको मान्छे सबै रोइराखेका छन्। आफू पनि यहाँ मम्मी पनि खासै पढ्नु भएको छैन अनि दुईटा छोरी सबै इन्डियामा छन्।
0: अर्का सम्पर्कमा नआएका कमल बहादुर चौधरीका छोरा दोर्जे चौधरी आफ्ना बुवाहरू सुरुङमा थुनिएको खबर आएकाले आफूहरू उनीहरू सुरक्षित भेटिने आशामा रहेको बताउनुहुन्छ।
4: सम्पर्कमा आउनु छैन बुवा, अब के गर्ने? अब जनप्रतिनिधिलाई भनेछ, अब कुरा त भयो, त्यो सुरुङमै छन् रे भित्र खै। अब त्यस्तो थाहा भएन, ठिक छन् होला सायद। थुन्न जानुपछि अब बाटो पहिरो लिएर तुडेको छ जस्तो लाग्यो रे। अक्सिजनको कमी छ, उता फोन लागिरहेको छैन, कसैको लागिरहेको छैन। कन्ट्याक्ट बिहीन छन्, परिवार त अब हामी 5 जना छन्, 6 जना। अब बुवा सामान त काम न मौसमै भयो, हल्का फुल्का त काम गरिहाल्छौँ। डल्लो सब्जी जानुभयो, अब समस्या त अब फोन लाँदै थियौँ अब सबैलाई, अब फोनै नलागेर अब फोन कन्ट्याक्ट दिनु थिएन। अब आज बिहानतिर चाहिँ अब कन्ट्याक्ट त्यस्तो भयो रे, भित्रै छन् भन्ने त्यो हजुर।
0: यहाँबाट काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएपछि चिन्ता बढ़ेको छ। उनीहरू मध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। सम्पर्कविहीनहरू सुरुङमा फँसेको खबर आएको छ। उनीहरूलाई कामका लागि लैजाने समितिपुरका तुलाराम चौधरीले उनीहरू सुरुङमा फँसेका र अहिलेसम्म जीवितै रहेको खबर आएको आज बिहान अपुष्ट जानकारी दिनुभएको छ। त्यसपछि तुलारामसँग पनि सम्पर्क हुन सकेको छैन। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्वीर, सर्वेदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल परिकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रभाव हुने सूचनाले उद्धार राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पर्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तीमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट अपकल्पित तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमा विपदका हृदय विदारक घटनाका तस्विर, सर्वेदृश्य वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न पनि अनुरोध गरेको छ। यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीड़ा पुग्न सक्ने भएकाले पीड़ित र परिवारप्रति मानवीय संवेदनशीलता अपनाउन मन्त्रालयले जोड़ दिएको छ। विपदको समयमा भयावह विचलित बनाउने तथा समाजलाई नै विक्षिप्त पार्ने सामग्री प्रकाशन, प्रसारण, अपलोड, शेयर, पोस्ट वा रिपोस्ट नगरी सही तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा संचार माध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्विर तथा सर्वदृश्य सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: ल यति छिटो आमा बन्न लागेको त
6: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकिन सके सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ। के गर्ने के नगर्ने केही थाहा छैन, त जालमा परे जस्तै लाग्छ।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
10: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
9: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
10: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर बालबालिकाहरूमा पठन पाठन सँगै संस्कार सिकाउन जरूरी छ। पूर्व बाल्यावस्थादेखि नै बालबालिकाहरूलाई संस्कार सिकाउन पर्दछ भने बालबालिका किशोरावस्थामा पुगे पनि संस्कारसँगै अनुशासन र जिउने कला सिकाउनु पर्दछ। बालबालिकाले घरमा विद्यालय र सहपाठीबाट यी कुरा सिक्ने गर्दछन्। थप खबर पूर्ण विकबाट।
11: किशोर अवस्थाका बालबालिकाहरू घरमा अभिभावकसँग रमाउन र आफ्ना कुराहरू अभिभावकलाई खुलेरै भन्न पाइयोस् भन्ने चाहन्छन्। अभिभावकले पनि आफूलाई साथी जस्तै व्यवहार गरेर आफ्नो गुनासो र कुराहरू सुनिदिने गरेको टिकापुरकी प्रेरणा सोप बताउनुहुन्छ।
12: आफ्नो मनमा लागेको सब भावना जति पनि शेयर गर्नुपर्छ मम्मी बाबालाई एकदम साथीको हिसाबले गर्छु, आफ्नो साथी जस्तै मान्छु। अनि मम्मी बाबाले पनि मेरो कुरा बुझिदिनुहुन्छ, सुनिदिनुहुन्छ। हाम्रो चाहना भनेको हाम्रो मम्मी बाबाले हाम्रो कुरा सुनिदिनु हो। र हाम्रो घरमा चाहिँ राम्रै छ सबै कुरा। बाबा मम्मी शिक्षित हुनुहुन्छ, साथी जस्तै व्यवहार गर्नुहुन्छ।
11: विद्यालयमा अध्ययनरत किशोर अवस्थाका बाल बालिकाहरूलाई अनुशासन सिकाउनुमा विद्यालयमा शिक्षकको भूमिका पनि महत्वपूर्ण हुन्छ। उनीहरूलाई विद्यालयमा शिक्षक र विद्यार्थी बीचको दूरी घटाई साथीत्व व्यवहार गर्ने हो भने साथीहरू शिक्षकसँग नजिक हुन थाल्छन्। यदि विद्यार्थी शिक्षक बीच सम्बन्ध प्रगाढ भयो भने विद्यार्थीले शिक्षकलाई साथी जस्तो नजिक ठान्छ र आफ्ना सबै कुराहरू बाँड्न थाल्छ भने अर्कातिर शिक्षकले भनेका हरेक कुराहरू विद्यार्थीले नकार्न सक्दैन, जसले गर्दा सिकाइमा सकारात्मक प्रभाव पर्छ भन्नुहुन्छ कर्णाली मावि टिकापुरकी शिक्षक माया पोखरेल।
13: विद्यार्थी र शिक्षक भनेको त एक टिकाका दुई पाटा जस्तै हो। हामीले एकदमै क्लोजनेस सम्बन्ध हुनुपर्छ। म त झन् सामाजिक पढाउने टिचर भएको हुनाले विद्यार्थीलाई प्रत्येक दिन थोरै समय लिएर नैतिक शिक्षाहरू दिने गर्छु, अनुशासनका कुराहरू सोध्ने भन्ने गर्छु होइन। अब त्यो गर्दाखेरि बच्चाहरूले आफूलाई लागेका जिज्ञासाहरू आफूलाई परेका कुनै पनि कुराहरू होइन कसैबाट पनि कुनै पनि किसिमको उनीहरूलाई चाहिँ त्यस्तो किसिमको पीड़ाहरू छन् भने पनि उनीहरूले म सम्यक्त गर्न सक्छन्। त्यो एउटा साथी जस्तो सोचेर होइन सम्बन्ध एकदमै क्लोज भएको मान्छन्। मैले उनीहरूलाई पटकपटक पनि भन्ने गर्छु कि म तिमीहरूको साथी जस्तै शिक्षक हो होइन, साथी सम्झ, तिमीहरू अरूसँग भन्न नसकेको सेयर गर्न नसकेको कुराहरू पछि मसँग भन भन्छु। त्यसले गर्दाखेरि पनि उनीहरूले के गर्छन् त मसँग भन्ने कुराहरू समस्याहरू राख्ने गर्छन्।
11: त्यसै गरी विद्यार्थी संघको सम्बन्धले शिक्षक र विद्यार्थीलाई धेरै कुरामा सहजता हुन्छ। विद्यार्थीले सम्बन्ध नजिक भएकै कारण शिक्षकसँग धेरै कुरा खुलेरै भन्न सक्छ भने शिक्षकले भनेका कुराहरू सहजै स्वीकार्न सक्छन् र उसलाई अनुशासनमा राख्न शिक्षकलाई सजिलो हुन्छ। किशोर अवस्थामा अनुशासन सिकाउन सके विद्यार्थीलाई भोलि राम्रो बाटोमा लाग्न उत्प्रेरित गर्न सकिने भएकाले अनुशासन सिकाउन जरूरी छ। अर्का शिक्षक रेणु रेग्मी।
14: अनुशासन त झन् विद्यार्थीको गहना नै हो। विद्यार्थीलाई अनुशासन नभई नहुने हो। विद्यार्थीहरूलाई अनुशासन गराउँदा हामीले सबभन्दा पहिला त विद्यार्थीसँग नजिक भइन्छ र विद्यार्थीका कतिपय भन्न नसकेका उनका कुराहरूलाई पनि जान्ने मौका पाइन्छ र त्यसलाई सही सल्लाह सुझाव गरेर विद्यार्थीलाई अगाडि बढ्नलाई पनि सहयोग हुन्छ जस्तो मलाई लाग्छ। साथसाथै हामीसँग नजिक हुँदा उनीहरूले हामीसँग एउटा साथीत्वको भावना उनीहरूमा हुन्छ र उनीहरूले आफ्ना समस्याहरू आफ्ना लुकेका कुराहरूलाई सहजै भन्न सक्छन्।
11: कतिपय अभिभावक किशोर अवस्थाका बालबालिकासँग सम्बन्ध नजिक बनाउँदैनन्। उनीहरूले केही काम नजाने वा बिगारे भने बढी तनाव दिने गाली मात्र गरिरहने हुन्छ जसले उनीहरूलाई झन तनाव दिन्छ। किशोरावस्थाका बाल बालिकासँग अभिभावकले पनि साथी जस्तै व्यवहार गर्नुपर्छ। उनीहरूसँगै बस्ने, उनीहरूको समस्या नजिकबाट निहाल्ने र खुलेरै बोल्न उत्प्रेरित गर्ने हो भने उनीहरू जीवनमा धेरै कुरामा प्रगति गर्न सक्छन् भने मानसिक रोगी हुनबाट पनि जोगिन्छन्। त्यसैले आफूले पनि छोरा छोरीसँग साथीको व्यवहार गर्ने गरेको बताउनुहुन्छ अभिभावक लोक बहादुर बिस्ती।
15: पहिलो घर आमा बुवा हुन्छ भने दोस्रो घर विद्यालय हुन्छ होइन। कसैका आमा बुवाहरू अभिभावकसँग खुलेर बोल्छन् भने कसैका विद्यार्थीहरू गुरुहरूसँग बढी खुलेर बस्छन्। त्यही भएर यो कुरा चाहिँ अभिभावक र गार्जियनसँग एकदमै हुन पनि जरुरी छ र हुन्छ पनि जस्तो लाग्छ मलाई। मैले त एकदमै गरेको छु। मैले त मेरा छोराछोरी हो, तिमीहरू मेरो छोराछोरी होइन, मेरो तिमीहरू दाई भाइ हो। तिमीहरूलाई केही समस्या पर्छ भनेपछि खुलेर भन्नुपर्छ। गलत काम गर्नु हुँदैन होइन, गलतको हामीले साथ दिनु हुँदैन। सही कुराको लागि काहीँ कतै केही पनि डर मान्नु हुँदैन। बगैँचा खोलेर मलाई मेरो बुवाले के भन्ला, आमाले के भन्ला भनेर होइन, मेरो साथी हो, मैले साथीत्वको व्यवहारले उहाँलाई चाहिँ भनेर माग्नुपर्छ भनेर चाहिँ खुलेर भन्नुपर्छ। हामी लुकाउनु छुकाउनु हुँदैन भन्ने चाहिँ मैले त्यसरी व्यवहार गरेको छु र म गर्छु पनि। कतिपय कुराहरूमा अब छोरा त त्यति लाज मान्दैन, छोरीहरूको चाहिँ अलिकति के हुन्छ भने आमासँग खुलेर बोले पनि बाबुसँग चाहिँ बोल्न अलि हिचकिचाउँछन् होइन। तर तैपनि म चाहिँ हिचकिचाउनु हुँदैन छोरी गलत गर्नु पो भएन, सही कुराको लागि त तिम्रो त एक किसिमको त म बुवा भयो भने साथी जस्तो व्यवहार गर न भनेर चाहिँ उनीहरूलाई चाहिँ बनाउँछु र बनेको पनि छु जस्तो चाहिँ लाग्छ है मलाई।
11: किशोर अवस्थाका बाल बालिकाहरूलाई शिक्षक होस् या अभिभावक सबैले सकारात्मक सोच सँगै साथीत्वको व्यवहार गर्नुपर्दछ जसले उनीहरूमा प्रगति गर्न झन उत्प्रेरणा मिल्ने गर्दछ।
0: महिलाहरू साँझ बिहान घरायची काममा व्यस्त हुन्छन्। घरायची काम पछिको समय आय आर्जनमा लागेर महिलाले आफ्नो जीवन सहज बनाएका छन्। टिकापुरकी देशरानी चौधरी पहिला कपड़ा सिलाउने काम गर्नुहुन्थ्यो। दुई वर्ष अघि अटोरिक्सा किनेपछि देशरानीको जीवन सहज भएको छ। यसै विषयमा देशरानीसँग कुराकानी गरेकी छु।
16: खाना खाएर त्यस्तै 9 बजे छ बजेसम्म
17: घरधन्दा पनि गर्नु भइरहेछ, अटो पनि चलाउनु भइरहेछ होइन?
16: हजुर।
17: अनि घरधन्दा पनि गरेर अटो पनि चलाएर महिलाले आमदानी गर्दा के सजिलो हुँदो रहेछ?
16: त्यही घर खर्च चलाउनलाई सजिलो भएको छ भनौँ, अलिकता आफ्नो खर्च घर खर्च बालबच्चाको लागि कापी कलम लिनलाई अलि भइहाल्छ, अरूसँग माग्नु पर्दैन, आफै कमाएर लिन सकेछ।
17: कति कति समय भयो हजुर अटो चलाउन थालेको?
16: मेरो 2 वर्ष काट्यो भयो नआयो।
17: अनि के ऋणमा किन्नुभयो कि कसरी किन्नु?
16: ऋणमा त होइन, ऋण भन्नाले पनि त्यही किस्ता
17: लिएको।
16: हजुर।
17: तिरिसक्नु भयो?
16: हजुर तिरिसकेछ।
17: अनि अटो चलाउन चाहिँ खस्ता सुरुमा चाहिँ म अटो चलाउँ भन्ने कसरी लाग्यो भन्नु न, के गर्नुहुन्थ्यो पहिला?
16: पहिला घरमै बसेर लुगा सिल्थे, अब आँखा कमजोर भएर अनि पछि अब के गरेर बस्ने भनेर अनि त्यतिकै बस्नु भनेर अटो चलाएर हुन्छ कि भनेर अटोमा लागे। अरू महिला चलाएको देखेँ, अब म पनि चलाऊ कि त्यस्तै लाग्यो। अब हजुर
17: सिक्न कति समय लाग्यो?
16: केही नै, त्यस्तै चलायो एक दिनभरि सिक्यौँ, चलायौँ त्यस्तै चलाउँदै सिक्दै चलायो।
17: ठिकै गरेछु भन्ने लागेछ?
16: हजुर।
17: अनि अटो चलाउन नथालेको भए तपाईँ के गर्नुहुन्थ्यो होला अहिले?
16: त्यस्तै घरमा बस्थे, अब के घर जेलमा दिदी त जान्थेन, त्यस्तै घरमा बाख्रा साख्रा पालेर बस्थे, अभाव हुन्छ भन्ने, अब छेक त्यो बाख्रा दुःख हुन्थ्यो त्यति, अब बाख्रामा पनि त्यति फाइदा छैन, वर्षको त्यही समस्या हुन्थ्यो।
17: महिलाहरूले के यसरी आफैले काम गर्न पैसा कमाउन कतिको आवश्यक छ?
16: आवश्यक छ, किनभने त्यो अब महिला आफ्नो आफू खर्च गर्नलाई आफ्नो श्रीमानसँग नमाग्नु पर्ने, आफैसँग भएपछि जे पनि किन्न सकिन्छ, जे चाहियो त्यो लिन चाहिन सक्यो, राम्रो भएको छ।
0: रसुवाको भोटेकोसीबाट त्रिशुली हुँदै आएको बाढ़ीमा परेर बेपत्ता भएका मध्ये यो समाचार तयार पार्दासम्म 359 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवा नुवाको धादिङ, गोरखा, चितौन, तनहुँ र नवलपरासीका विभिन्न स्थानबाट शव भेटिएको छ, जसमा चितौनमा 132 र नवलपरासी पूर्वमा 82 छन्। बारीबाट 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 28 जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। खुस खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
18: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
19: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
18: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
19: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
20: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
21: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
21: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इमनीको माध्यमबाट हुने भुक्तानीको सीमा हटाएको छ। बैंकले रसुवा बाढ़ी प्रभावितका लागि राहत भुक्तानीमा सहज बनाउनका लागि सीमा हटाएको हो। राष्ट्र बैंकले विवाद निर्देशन जारी गर्दै बाढ़ी प्रभावितलाई सहयोग गर्ने हकमा कारोबार रकमको सीमा नलाग्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रकम संकलन गर्ने राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमए बैंक, नेबेल बैंक, स्ट्याण्डर्ड चार्टर बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंकका खातामा भुक्तानी गर्दा कारोबार सीमा नलाग्ने जनाएको छ। खोज खबरमा अब पालो जनावाजको। सामुदायिक वनले उपभोक्ताको जीवन सहज बनाउन थुप्रै प्रयास गरेका छन्। आजको जनावाजमा हरियाली सामुदायिक वन जानकी नौबाट कस्तो सेवा पाउनु भएको छ भनी केही उपभोक्तालाई सोधेका छौं।
2: भजन देवी थापा, ठिकै छ। बाख्रा गाई भैँसी पाले बस्ती घाँस दाउरा पाइन्छ। अब कोही यस्तो हर्यो सार्यो मर्यो यसो भए पनि दाउराको उपलब्धि गर्न सजिलो हुन्छ। सबै दिदी बहिनी जम्मा भए बेला भेटघाट हुन्छ। वन बनाएपछि हरियाली वन नेपालको धन भन्ने अब पहिलादेखिको हो। राम्रै छ। अब यतिकोमा हजुरले सबैले सहयोग गरिदिनु भएपछि अझै झन राम्रो बनला, बन्न सकला।
22: गंगा देवी रावल,
23: दाउरा ल्याउँछु, कहिले दार ल्याउँछु, चायाटी दार पनि ल्याउँछु, दाउरा पनि ल्याउँछु, घाँस सबको सुविधा छ हामीलाई।
22: आफ्नो वन बिहारी अब त्यति सुविधा राम्रो छ, हामीलाई सुविधै छ। सबै त नजिकको जंगल छ, राम्रै छ हामीलाई।
24: मेरो नाम समिता थापा, जानकी नौ अमरावती।
25: अब राम्रै छ, राम्रै गरेका छ, राम्रै छ। अनि दौरा घाँस काठ सबै चिज पाइए, मागेको बेला पाउँछौ, आफूलाई चाहिए बेला पात टिप्न अनि भयो सबै चिज। दाउरा घाँस अब कहिले काहीँ ग्यास हुन्छ हुँदैन, त्यहीबाटै हामीले झिजामिजा भएर पनि गुजेर चलाइरह हुन्छौ। सबै चिजको राम्रै भइरह, आफ्नो वन भएर राम्रै छ।
0: यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। रसुवामा आएको बाढ़ीपछि टिकापुरका 29 जना सम्पर्कविहीन। सम्पर्कविहीनको खोजी कार्यका लागि आफन्तको आग्रह। किशोर अवस्थाका बालबालिकासँग अभिभावक, शिक्षक सबैले साथीत्वको व्यवहार गर्न जरूरी। अभिभावकले पनि समस्या बुझ्नुपर्ने बालबालिकाको अपेक्षा। महिलाहरू घरायसी कामसँगै आयोजनका कार्यमा जोड़िँदै, अटो चलाएर देश जानेको जीवन सहज बन्दै, र अपुष्ट सूचना तस्विर र सर्वदृश्य सामग्री प्रसारण नगर्न संचार मन्त्रालयको अपील। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
26: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
27: सिद्धार्थ चोक टिकापुर कैलाली, सञ्चालक दुर्बा सुनार।

0: मकवानपुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864274483।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक, नमुना इन्टरप्राइजेस नजिकै, टिकापुर, कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868404।

0: शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेखबहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। शेखबहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ, भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टिकापुर कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484 40019।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
7: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
6: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
7: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
6: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
8: होटेल वाली साउनी बन, ए मेरी हजुर, सियाको होटल खोलौला टिकापुर।
9: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
10: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
11: यही भदौ 13 गते दोस्रो शनिबारका दिन
10: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
9: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
11: डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
10: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600710024 र 98046 77417।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।

0: किलिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: भागीरथी मेडिकल टीकापुर में विशेषज्ञ डाक्टर आउने बारे को सूचना डाक्टर बमबहादुर को क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुर में भदौ 13 गते दोस्रो शनिवार का दिन नेपालगंज मेडिकल कलेज में कार्यरत धेरै अनुभवी र सीनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौका को फायदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-0385-98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
3: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कूल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी। जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता। हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार।
2: ताजा अपडेटले चाहिँ त्यही बताउँछ कि अब सब पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तरफ कट्टा गरिने, 36 करोड़ राहत कोषमा जाने, राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै, राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोको सतर्कता।
3: कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्न हुन अनुरोध गर्छु।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी20 श्रृंखलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या बढ़दो छ। बाढ़ीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार, राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कैयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसी नदीमा हिजो आएको विनाशकारी बाढ़ीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनिएर बनेको ताल बढ़दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको शाखा जनाएको छ। सीआईएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ़ने क्रममा रहेकोले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा आधारित भएर नै हामीले 1 घण्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो, तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढ़ी भन्दा धेरै कम चाहिँ हो। त्यति ठूलो बाढ़ी चाहिँ आउँदैन रहेछ फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढ़ीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
5: शाखाले भुटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र अन्य सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच फेरि बाढ़ी आउन सक्ने सूचना पाएपछि प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई घरबाट बाहिर निस्कन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले बाढ़ीको जोखिम रहेका क्षेत्रमा निगरानी बढ़ाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। अचानक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास नजान र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ। भोटेकोसीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढ़ीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: घाइते चाहिँ अहिलेसम्म 73 जनाको चाहिँ अब घाइते हुनुहुन्छ, उहाँको उपचार चलिरहेको छ र अहिलेसम्म हेर्यो भने हाम्रो चाहिँ हेली उद्धारै 796 जनाको भएको छ अहिले भर्खरको रिपोर्ट हेर्दाखेरि, र आज चाहिँ जमिनबाट 756 जनाको उद्धार भएको छ। त्यो अगाडि मैले भनेको चाहिँ अगाडि 1-2 घन्टा अगाडिको, अहिले भर्खरै 26 को हाम्रो ताजा अपडेटले चाहिँ यही बताउँछ कि अब सब पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, घाइते चाहिँ 73 जना हुनुहुन्छ र उद्धार पनि सँगसँगै भइरहेको।

0: अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दुइटै, र प्लस अब हामीले राहत व्यवस्थापन पनि सँगसँगै गइराखेको स्थिति छ।
1: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढ़ीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कड़ाई गरेको छ। कोशी प्रदेश सरकारले भोटे कोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 पावर बैंक उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढ़ी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्यूएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेडक्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, यूए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनी आपतकालीन उद्धार टोली केरूङ नाका हुँदै प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा सहयोग गर्न सरकारले 3 स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहने सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार उक्त कोषमा विभिन्न बैंक मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा हुने ठगीबाट सचेत रहन नेपाल प्रहरी साइबर ब्यूरोले समेत आग्रह गरेको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
0: रसुवा, धादिङ र नुवाकोटमा विपत्ति आइरहेछ। त्यो विपत्तिको नाममा सरकारबाट एउटा प्रधानमन्त्री विपद उद्धार राहत कोष पनि गठन भइसकेको छ। त्यसको लागि विभिन्न ब्याङ्कहरूमा सरकारले खाता खोलेर त्यसमा चाहिँ इच्छुक नेपाली जनता, त्यसै गरी विदेशमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गर्ने कार्य भइरहेको छ। तथापि यस्तै फाइदा लिएर कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नु हुन अनुरोध गर्छु, किनभने ती क्युआर कोड अथवा ती व्यक्तिहरू भनेको स्क्यामर हुन सक्छन् अथवा ती व्यक्तिहरूको विश्वास गरेर कसैले पनि पैसा राखिदिएको खण्डमा जुनसुकै नेपाली सर्वसाधारण व्यक्तिहरू ठगिन सक्छन्।
1: दलहरूले रसुवा बाढ़ीमा प्रभावितको उद्धार राहत तथा जोखिम खोजीमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आज बसेको सर्वदलीय बैठकमा दलहरू तत्काल उद्धार र खोजीमा लाग्ने प्रतिबद्धता जनाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपदको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत साधन बाहेक निजी क्षेत्र, राजनैतिक दल तथा सामाजिक संघ संस्था सहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभयो।
2: राज्यको तर्फबाट सबै संयन्त्रहरू, सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्र, अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरे।

0: राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौं, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू भन्दा बाहेकका सबै पनि राज्यकै हो, हामी सबै पनि राज्यकै हो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं।
1: बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटे कोशी बाढ़ीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले ऊर्जा दिएको बताउनुभयो। सरकारको कामलाई समर्थन गर्दै मानवीय क्षति र भौतिक क्षति भएका बेला समझदारीको साथ अघि बढ़नुपर्ने समय आएको बताउनुभयो।
2: एकताबद्ध भएर विपदाको सामना गर्नुपर्दछ। अहिले भोटे कोशीमा आएको यो बाढ़ी त्यहाँ भएको भयानक क्षति मानवीय पनि र भौतिक क्षति पनि जुन छ यस्तो बेलामा समझदारीका साथ जानुपर्दछ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु।
1: यसैबीच भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरूङ नुवाकोट पुग्नु भएको हो। साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो। एक समय 38.5 को संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट इनिङ्स खेल्दै उकास्नुभयो। यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किंग्समेनको टोलीसँग 31 रनले पराजित भएको हो।
3: गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह।
4: माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सौगडा आउनुपर्ने हुन्छ।
3: बाढ़ीबाट 3 जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनीतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम अनेक शक्तिशाली चार एंटेना में व्हाइट कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बाढ़ीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढ़ाएको छ बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पूरिएको छ लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड्ने योजना बनाएको छ यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ रसुवाका 5 नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन् बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन् धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन् उनीहरूको खोज तथा उद्धार का लागि समन्वय समिति गठन गरिएको छ यसैबीच भोटेकोशी बाढ़ीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन् माथिल्लो त्रिशुली 1 76 रसुवागढ़ीका 51 मैलुङ खोलाका 8 र लाङटाङ खोलाका 60 सम्पर्कविहीन छन् माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ लाङटाङ खोलामा 60 सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन केही कर्मचारीले अग्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 पुगेको छ नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178 नेपाली 127 अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्कविहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो
10: हजुर अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ होइन अब विभिन्न टुरिस्ट प्लेस त्यसपछि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुन्छ उहाँहरूले चाहिँ दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 पर्यटकहरू जसमा नेपालको पनि 127 हुनुहुन्छ उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ र उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी गरेको छ
3: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो
4: गोसाईकुण्डबाट सूर्यकण्ड पास हाई क्याम्प होइन त्यसपछि फेरि घोकेवीर त्यसपछि पालु हुँदै हामी चाहिँ यो सिसिपु झ्याङखेदी भन्छ दुप्तेश्वर सुमन्टार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
11: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौ भने, भएका इण्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौ भने, हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
3: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
12: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
11: धन्यवाद।
12: व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
11: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो।
12: अहिले दैनिक झण्डै 2000 को संख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन्। यो विषयलाई अब तपाईँले यो प्रविधि अथवा रोजगारीको विषयलाई पनि तपाईँले उठाइराखेको अथवा तपाईँलाई गुनासोको रूपमा आइराखेको भएर यो विषयमा चाहिँ अबको संसद अबको सरकारले केही गर्छ कि गर्दैन, कसरी अगाडि बढ्छ?
11: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन, किनभने आफूले भोग्दै गएको समस्याहरू पनि हो यो र मेन हजुरले भन्नुभयो जस्तै बेरोजगारीको समस्या हाम्रो नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमाबाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेका छन्, पढिसकेपछि जागिर पाउँदैनन् तर व्यवसायीहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि, काम गर्ने मान्छे पाउँदैन, यहाँ ग्याप छ कि, इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
12: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, के कुरामा तालमेल नमिलेको हो?
11: यो तालमेल नमिलेको भनेको जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छ, छलाङ मारिसकेको छ होइन, टेक्नोलोजीले छलाङ मारिसकेको छ तर पढाउने तरिका भनेको एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै ट्वेल्भ सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नु भएको कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरू चाहिँ सकेसम्म उहाँहरू चाहिँ नेपालमै बसेर काम गर्न चाहनुहुन्छ नि त, आफ्नै आमा बाउसँग बस्न मन लाग्छ होला, आफ्नै साथीभाइसँग बस्न मन लाग्छ होला, यहीँ केही गर्न चाहन्छ भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
12: तर अहिले झन्डै 10 कक्षा उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्ने भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइ नै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्दा विदेशमा जान्नुमा हामीलाई गौरव लाग्ने खुसी लाग्ने त्यो प्रतिष्ठासँग जोडिने कुरा पनि कहीँ न कहीँ छ?
11: होइन, यसमा यस्तो हुन्छ, पढाइ समस्या भन्न खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगारी नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर्स गरिसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउने त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना विविधेछौँ त्यो कुराहरूमा होइन, सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धरातमा छन् सही जनशक्ति नपाएर, र जनशक्तिहरूले पनि काम पाइरहेका छन् भन्दाखेरि हामीले यो बिचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त कुन टेक्नोलोजीमा गइरहेछ त नेपाल नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कूल कलेजेसहरू हुनपर्छ क्या न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन न कि अरू कुनै कन्ट्रीकोसँग मिलेन होइन
13: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यस्तो खालको कुनै नेतृत्व अथवा पहल लिनुभयो
11: गरिरहेको छौँ सर यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ हाम्रो श्रम मन्त्रीको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ र मन्त्रीज्यूले चाहिँ होइन अब यो रोजगारीको लागि वातावरण त हामीले सृजना गर्नै पर्ने हुन्छ हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामीले अगाडि बढेको छौँ के काम गर्ने त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त कुन कुन कामलाई हामीले लियौँ समात्यौँ कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ कि त्यसरी हामी चाहिँ काम गरिरहेको छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्ने भनेर यसमा कार्यविधि बन्दैछ त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने ट्रेनिङ गर्ने स्किल डेभलपमेन्टको कुराहरू गर्ने त्यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ यो भइसके पछाडि फेरि हामी यो सब कुरा
13: तपाईँ त व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँ आफैले पनि गरिराखेको अथवा अझ बढाउनु पर्ने स्थिति होला
11: हो एकदमै एकदमै हामीले यही रोजगारीको सृजना गर्न सक्यौँ भने भले हामी चाहिँ इन्टरनेसनल्ली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन नदिए पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने मानिलिउँ एक्जाम्पल या 50,000 मात्रै कमायो भने खुसी खुसी काम गर्न मन पराउने युवाहरू छन् कि
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला भोटेकोसीमा फेरि बाढ़ीको खतरा नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ नदी किनार आसपास नजान सरकारको आग्रह छ आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला परेको छ अझै हजारौं बेपत्ता भएको अनुमान छ आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता भएको छ हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार गरिएको छ पीड़ितका लागि सरकारी कर्मचारीको तलब 2-15% कट्टा गरिने भएको छ राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदैछ राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 12 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz
15: जय भोले जय भोले बम बम भोले
16: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
17: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली सञ्चालक देव बहादुर सुनार सम्पर्क नम्बर 9868 40 16 60 बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना। टेक बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि टेक बहादुर साउद स्मृति केन्द्रको सभाहालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। टेक बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली।
18: कतै भुक्छे,
19: कतै बाढी,
18: कतै पहिरो, जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
20: त्यसैले वृक्षारोपण गरौ, जंगल बचाऊ, भुक्छेबाट जमिन जोगाऊ।
18: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019। हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
0: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98484-40221।

0: मकवानपुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64।
2: होटेल वाली साउनी बन ए मेरी हजुर, सियाको होटेल खोलौला यसै टिकापुर।
3: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
4: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
4: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
3: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली सञ्चालक दुर्बा सुनार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री वालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
3: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
2: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हाराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री वालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षति सँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
4: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेको छ, तर अब त्यो गर्नको लागि तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पोररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौ हामीले।
1: उनले हाम्रा साथी खडेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने
4: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
1: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
1: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनु भएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट
1: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 वटा चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
1: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 जना भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
1: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
1: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको चाहिँ मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षा उहाँलाई स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई चाहिँ अब सही ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष्टि पछाडि लास्टलाई ल्याउने काम हो।
1: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
7: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 जना वडाध्यक्ष, 1 जना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ।
1: कार्यालयहरू तपाईँहरूको गोसाई कुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
8: माथिबाट त सबै लगिसक्यो, अब मान्छे भनेको त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो बाती पनि छैन।
1: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
8: परिवार त के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भोलिका नाति भाग्नु सकेछ, ओह्रालीले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
1: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासास्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
9: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौँ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरीको आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौं।
1: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
10: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
11: साइरनहरू त्यस्तो थियो कि थिएन,
10: केही केही ठाउँमा हेर्नु छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा हेर्नु, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
11: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
10: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौ होइन। त्यो सँगसँगै अर्ली वार्निङ सिस्टम बनाएर हतियार हामीलाई 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसदेखि त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जारी राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामी संपर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगनिया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: शिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: छिछी कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर
0: कार्यक्रम लोक चौतारी

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा कसैमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढिन्छ।
2: टीकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

शनिबार का दिन नेपालगंज मेडिकल कलेज में कार्यरत धेरै अनुभवी र सीनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टिभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: मकवानपुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: फिरता फिरता 20% सम क्याश फिरता
1: सैले पनि चाह पनि
2: क्याश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
8: ल यति छिटो आमा बन्न लागेको त
9: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार
12: शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा हुने बारेको सूचना शेख बहादुर साउद स्मृति केन्द्र टिकापुरको 11 वार्षिक साधारण सभा यही भदौ 13 गते शनिबारका दिन बिहान 9 बजेदेखि शेख बहादुर साउद स्मृति केन्द्रको सभा हालमा हुने भएकाले साधारण सभाको सूचना प्राप्त नभएका महानुभावहरूलाई यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ शेख बहादुर साउद स्मृति केन्द्र टिकापुर कैलाली
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। अहिले भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरको जेठी रानी रुक्मिणी, उहाँ जेठी रानी, उहाँले सदैव भन्न लाग्नुभयो। यस कारणले सदैव के भन्न लाग्नुभयो भनेदेखि, लौ त मेरो भगवान, लो मेरो हरि, यदि ममाथि हजुरको दया भाव छ भने भन्दै जेठी रानीले आज्ञा गरिबस्छ, लो मेरो महाराज, म जेठी हुँ, म बाठी हुँ भन्ने अभिमान राखिन्, म सबभन्दा जब राम्री सुन्दरी पनि हुँ भन्ने पनि अभिमान राखिन्। अनि त्यसपछिबाट सारा सम्पूर्ण जब जब जनहरूले कोही भालुकी छोरी कोही कैतिनी के बिहोर्नु पर्यो नि भनेर बारम्बार गर्न रन्कन लागिन् जेठी त। साराले गएर कुरा लगाइदिएछन्, भगवान तपाईँको जेठी अहिले हाल भैमान भाँडा भाइ चाहिँ किन हो, जेठी मन परे रहेछ त हामीलाई किन ल्याएको, कसै किन भए कि अहिले हामी राजा कि छोरी, हामी ठुली बढी भन्छन् हामीलाई ठुलो अपमान गर्थेन, हुन्छ भनेदेखि दनक दिनुहोस् नभए हामी कुहीँका कुहीँ पारिदिन्छौँ ती ल भो बर्बाद पार्छन् भन्नाका लागे। सारा रानीहरूको अगाडि भगवान भन्नुहुन्छ, जेठी मैया तिमी यता हो भनेर केलाई होला प्रभु भनेर म चिनी आइराखेको थिइनँ, नगर ती बस भन्नुभयो। केला होला प्रभु भन्दा तिमी राजा छोरी हो कि होइन भन्दा हो, यी भालुकी छोरी र कैतिनी हो कि होइन भन्दा म त त्यही त भन्छु त प्रभु, सधैँ भन्छिन्छन् तँलाई माथ्यो कि, त्यसै कारणले तिमी राजाकी छोरी राजेसँग जाऊ, म जंगलमा बसेको हुनाले भालुको छोरी मन परेको, कैतमा जन्मिए हुनाले कैतिनी मन परेको, मलाई कैतिनी र भालुकी छोरी भयो भने तिमी राजा छोरी राजेसँग जाऊ, मैले त्यति मन परेर लिए पनि होइन तिमीलाई, ए चिठी लिएर जाने बाहुनबाट हिँड्छ सिमोले, त्यसै कारणले नआएको खण्डमा मर्छु भनेको कारणले मैले तिम्रो ज्यान माराबाट बच्नका लागिमा मैले तिमीलाई ल्याइदिएको, यदि तिमीलाई जब मलाई मन परेको छैन जाऊ भन्नुभयो। त्यस्तो प्रभुको वचन सुन्दा लो मेरो भगवान, अरू सौता जतिलाई यति रमाइलो लाग्यो, किया खाई दनक बाबु आज त मान्छे सामान्य दङका दङ भगवान, अब फेरि के भनिन् भनेदेखि मेरो परमात्मा, अब फेरि भगवान भन्नुहुन्छ तिम्रो दाजुलाई चारपाटे मोड्न र शिशुपालको घमण्ड तोड्नका लागि मात्र ल्याइदिएको रानी, तिमीलाई मन परेर होइन भनेपछि मेरो भगवान अब म मरिदिन्छु भनेर मर्न लागिन्, एकान्त जग्गामा लगेर दङ्कादङ छुटेको भए बरु म सहन्थे होला, सौताका अगाडि यसो गर्दा मैले केरी सहने, धुरु धुरु रुन लागिन्। भगवान भन्नुहुन्छ तिम्रो हाम्रो बन्धन टुट्यो छिन्यो माया डोरी, तिम्रो हाम्रो बन्धन टुट्यो छिन्यो माया डोरी, कैतिनी र मन

0: महाराज परीक्षित के आजुरमा सुखदेव ले बताओन वो यही प्रकार को प्रसंग सौनकादि का उपरमा पौराणी सुत नहीं सारणिमा श्रीमद भागवत को महिमा को संपूर्ण विवरण यथार्थ प्रमाण कर परमात्मा ले अब रानी मर्ने आटिने भन्न लाग्नु भो र मरी भने त बर्बाद हुन्छ भनेर अब मेरो प्रभु म मरिदिन्छु भन्न आँटिहालिने मरी भने बर्बाद हुन्छ भनेर मेरो जेठी तिमी नरहऊ जेठीले गल्ती गरे त यसरी चेतावनी प्रभुले दिनुहुँदो रहेछ भनेदेखि हामीलाई के होला भन्ने कुराको अरूलाई चेतना भर्ने एउटा विषय अर्को कुरो तिमीलाई रिसले तिमीलाई मैले राग गर्दामा पनि मनासे यो त प्रेम गरेर कुराकानी बढाउलेऊ भनेर पो यसो भनेको कि मेरो जेठी तिमीलाई मन नपरेर हो र तिमी यता आऊ भन्नुभएको थियो उसै त किन मर्थी र भनेछ उत्नेखेरि लौ त भइगयो भनेर परमात्माले साराको चित्त यसरी बुझाउने काममा सदैव प्रभु दत्त चित्त हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको
0: महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको अहिले कति कथाको वर्णन गरिन्छ भने देख्ने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो 61 अध्यायको बीचमा भगवान कृष्णको जेठी रानी रुक्मिणी हुनुभयो अब प्रत्येक रानीमा 10-10 भाइ छोरा एक एक बहिनी छोरी प्रभुको सारा भए अब यो 10 भाइ छोरा एक एक बहिनी छोरीको बयान पहिलो रानी रुक्मिणी हुनुभयो प्रद्युम्न भन्ने छोरा चारु देशण सुदेशण चारु देह सुचारु चारु गुप्त भद्र चारु चारु चन्द्र विचारु चारु दश भाइ रुक्मिणी पट्टि भयो भानु सुभानु स्वरभानु प्रभानु भानु मानचन्द्र भानु बृहत भानु अति भानु स्त्री भानु प्रति भानु दश भाइ सत्यवामा पट्टि भए साम सुमित्र पुरजित सतजित सहस्रजित विजय चित्रकेतु भस्मान द्रमणे कर्तु भन्ने दश भाइ जामवती पट्टि भए प्रत्येक रानीमा 10-10 भाइ छोरा एक एक बहिनी छोरी प्रत्येकमा भइसकेपछि महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान हजुरको मुखारविन्दबाट मैले सारा सम्पूर्ण प्रमाणहरू सुन्दै नै 10-10 भाइ छोरा एक एक बहिनी छोरी अब त्यहाँदेखि उपरान्त तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले सारा कुराको निर्णय सुनिसके अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भनेर सोद्धाखेरिमा श्रीमद् भागवतको महिमाको वर्णन अनि बाँकी अंश तपाईँको विषयमा मैले जुन प्रकारको प्रक्रिया सोधेको छु लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले गम्भीर वाणीमा यथार्थ प्रकरणमा सुध्याउनु भयो ध्यान भो मनन भो कीर्तन भो सारा कार्य पूर्ण भो लौ त सरकार प्रत्येक रानीमा 10 भाइ छोरा एक एक बहिनी छोरी भएपछि रुक्मिणी नामगरीकी महारानी उनका छोरा प्रद्युम्न प्रद्युम्नका छोरा अनिरुद्र अनिरुद्र नामगरीको राजकुमारलाई लिएर यस किसिमबाट जब दिएको रहेछ पहिला कन भोजकट सहर हिजोको जब चारपाटे मुडुवाले छोरी अब जब अहिलेका कुरा बिर्सिम भनेर त्यहाँ बिहा गर्न गए विवाह गर्न जाँदाखेरिमा ल अब म जुवा खेल्छु भनेर जुवा खेल्न तयारी भयो दोलेको भाउ जुवा खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदा धेरै नम्बरमा जब जुवा हार्नु भयो बलरामले तर उहाँको जितै भएको थियो कप्ती पासा खेलेर गल्ती गर्नेवाला जब लाए कलिङ्ग राजा हाँसेको थियो हारेको जुवाडे अर्काले हार्दा हाँसेको देखेर रिसाउँदै हुनुहुन्थ्यो र जोडदारसँग जब आकाशवाणी भयो भगवान् तिम्रो हार भएको छैन कप्ती पासा खेल्ने यो बेकुबले गल्ती गरेको भन्ने थाहा पाएपछि ल ठिकै छ अब यसमा अन्यथा छैन भन्ने अनुमान गरे र तत्कालमै भगवान् परमात्माले आफ्नो काम कारवाहीको कर्तव्य माथिको बोललाई निश्चिन्त र निर्णय गरेर अगाडि बढाउने कोसिस गर्नुभयो राजन परीक्षित भनेर राजा परीक्षितका हजुरमा सुखदेव स्वामी सरस्वतीमा गंगाजीको किनारमा यस किसिमले आज्ञा गरिसकेपछि सारा रानीहरू यस किसिमबाट विदावादी भई भोजघर सरनिवासी राजा रुक्मिणीलाई बलरामले जब मारेर बुहारी विवाह गरेर आफ्नो घर दरबार सवारी हुनुभयो अब के सुन्नुहुन्छ भने गर्न राजा परीक्षितलाई सुखदेवले बडा प्रेमपूर्वक कथाको महिमा बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो अब बाणासुर नाम गरिएका राजाले राज्य गरिएका थिए यस प्रकार अब कहाँ भनेर सोद्धा बाणासुरले राज्य गरिएको ठाउँ हो काशीमा आफ्नो राष्ट्रमा बाणी बाण र रसी माने डोरी डोरीले छेकेर राज्य गरिएको हुनाले त्यो सहरको नाम बाणारसी सिरानको जब यस किसिमबाट घाटको नाम बाणघाट र अन्तिमको घाटको नाम असी घाट भएको कारणले त्यो सहरको नाम बाणारसी पनि भएको है त अनि त्यसपछिबाट उनी काशी राजाले धवाएपछि आएर राज्य कहाँ गरे सत्ययुगमा पुण्यभूमि त्रेतायुगमा तपोभूमि द्वापरयुगमा सुणितपुर पछि नागदह त्यहाँदेखि पछाडि गइसकेपछि सुन्दर नगरी काष्ठमण्डप अहिलेको काठमाडौँ त्यहाँ काठमाडौँमा राज्य गर्नेवाला राजा बाणासुर नाम गरेको राजा सडितपुरमा राज्य गर्दथे उनैको दरबारमा महाराज एक दिन उनकी छोरीको नाम थियो उषा मैया रात्रिका समयमा उनी उषा नाम गरेकी मैयाले आफ्नो पिताजीसँग जब बिहा गर्ने मनसाय राखिनन् विवाह गर्नु पर्यो छोरी भन्दा विवाह नगर्ने बुबा सूर्य मुख र छोरा मान्छे मुखमा हेर्दै हेर्दिन सूर्य मुख पनि हेर्दिन छोरा मान्छे गनाउँछ म त नजिक पनि देख्न सक्दिनँ भन्छन् मलाई बिहेमा नि अनि आखिरमा छोरा मान्छे मुख पनि हेर्दिनँ छोरा सूर्य मुख पनि हेरिदिनँ भने हल्लौ त्यसो भनेदेखि मैले कपरकोट बाँधेर चारैपट्टिबाट सैनिकले बेरेर बिच बाटोमा जब कपरकोट बाँधेर त्यस अवस्थामा कार्यक्रमको प्रयोजन भयो आज भोलि पर्सि हुँदै हुँदै हुँदै हुँदै जाँदाखेरिमा कपरकोट बाँधिएको आनन्दको पासमा रहेर बडा आनन्दको गतिले प्राप्त भइराखेको थियो महाराज परीक्षित त्यसै समयको बीचमा भगवान परमात्माले आज्ञा गर्नु बोल्लो अरे हेलो मेरो मुरारी अनि बडा आनन्द भयो अनि एक दिन जब रात्रिका समयमा तिनले सपना देखिछन् महापुरुषसँग सपनामा सहवास भएको प्राप्त भएपछि भोलिपल्ट बिहान झुरु धुरु रुन लागिन् किन रोए कि मैया भनेर भन्दा भन्नु हुँदैन भन्न लागिन् भन्ने नहुने कुरो के छ भनेर सोद्धाखेरिमा खै के हो भन न भन्दा तिमी कसैलाई के नभन्ने भए भन्छु भनिन् के नभन्ने नै निर्णय गरेपछि आज राति सपनीमा एक महापुरुषसँग मेरो सहवास भएको छ त्यही पुरुषलाई मैले कहाँ देखौँ भनेर रोइराखेकी हुँ भने छोरा मान्छे मुख र सूर्य मुख नहेर्नेवाली अनि जब के गरिन् त भन्दा त्यसलाई फोटो लेख्न आउँदो रहेछ त्यसलाई भन्दा रहेछन् चित्र लेखा मन्त्रीकी छोरी लेख्न थाले लेख्दै जाँदा यो हो भन्दा होइन यो हो भन्दा होइन राजा सकी देवता सकी अनि कृष्ण भगवानलाई लेख्दा होइन उनका छोरा प्रद्युम्न लेख्दाखेरिमा अनुहार मिल्यो सारा उमेर मिल्दैन उनका छोरा अनिरुद्ध लेख्दाखेरिमा यही नै हो यसलाई नल्याइ हुँदैन भनेर फोटै मागालो अलि ल्याइदिनुहोस् भने अब के अरे ल्याउने महाराज कुरो छ काठमाडौँको केटो छ जब सहमा द्वारा बतीको अहिले इन्डियन एयरलाइन्समा जाँदामा पनि करिब करिब सवा दुई घण्टा भन्दा बढी टाइम लाग्छ अब कसरी जाने तर योग बलको प्रभावबाट विषमञ्जर छरेर ल्याइदिनु भयो ल्याइसकेपछि त्यस अवस्थामा आनन्दको साथमा खेलवाड गर्न लागे महाराज म बाणासुर राजाकी छोरी मेरो उषा मैया मैले सूर्यको मुख र छोरा मान्छे मुख देख्दिन हेर्दिनँ भनेको हिजो गए राति बेलुका त्यस्तै त्यस्तै भयो त नि त्यसै कारणले अहिले तपाईँका प्रतिमा आह्वान गरेको मेरो भगवान अब कसो गर्ने म बाणासुर राजाकी छोरी हो यहाँ कोही आउँदैन नि बसेर सहवास यात्रा गर्नुहोस् भनिसकेपछि ल हुन्छ चौरासी व्यञ्जन खान पाइने तिमी नै यहीँ बस्न पर्ने तिमी म जब यहीँ बस्ने छोरा मान्छे कोही आउँदैन भनेदेखि म पो किन जान्छु र त नि घर यहीँ बस्यो त्यसै बेलामा बडा आनन्दसँग त्यो दुईजना दिन बिताउन लागे हरे झल झल झल्की कुमुडाली।

0: अनि बनासुर नामको राजाकी छोरी उषा मैयाका साथमा अहिले अनिरुद्ध राजकुमार बडा प्रेमसासँग स्त्री नै गाएर कपोर कोटमा दिन बिताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद्भागवतमहापुराणको
0: सुन्नुभयो महाराज परीक्षित श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्ध उत्तरार्ध 63 अध्याय उपरान्त जरा अनि त्यसपछि बाणासुर राजाको छोरी उषा मैयाको पासमा नारद ऋषि एक दिन जानुभयो। तर बाणासुरलाई भन्नुभयो, राजा बाणासुर भन्नुभयो, हजुर गुरु भन्यो, साँच्ची छोरीको बिहा गर्यौ? भन्दा कहाँ पाएर छोरी बिहा गर्ने गुरु, हाम्रो छोरी त साँच्ची कि तपस्वी कि भई ए भन्यो। कस्तो तपस्वी भनेको? सूर्य अमुख र छोरा मान्छे अमुख नहेर्ने भइ है हजुर भन्यो। तेरी आमाले हेरै छै छैन, जा त कोठातिर हेर भने त बडे मनको ढड्डो बसिरहे अरे मरिजा। तँलाई बदमासनी छोरा मान्छेको मुख हेरिदिने भने कि तैँले भनेर च्याप्प समातेर छोरालाई पाता कस्यो र अनिरुद्ध राजकुमारलाई पनि मेरी तपस्वी छोरी कहाँ किन आइस भनेर पाता कस्यो। अनि त्यसपछि सो कुरा भगवान प्रभुले नारदबाट थाहा पाउनुभयो र पलङ शब्द नाति हराएको खण्डमा प्रभु खोज्दै जानुभयो दुई अक्षरणी सैनिकको साथमा। तैँले मेरो नातिलाई किन ल्याएर यस्तो बदनाम गराइस भनेर भन्दा तेरो छोरो नाति मेरो सत्यवती छोरीका पासमा किन आयो त भने बाणासुर राजाले तेरो ना छोरी सूर्यमुख र छोरा मान्छे मुख हेर्दिन भन्ने रातारात पलङ समेत चोराएर मेरो नातिको पासमा लिएर आउने। अनि त्यसदेखि पछाडिबाट पर्यो झगडा। महाराज 996 हात शिवजीको ताण्डव नृत्य गरेर जब भगवानको भजन गरेर प्राप्ति गरेको थियो शिवजीबाट 1000 हात, तर त्यो 996 हात भगवानले बाणासुरको गणिदिनुभयो, बाँकी 4 हात मात्रै बाँकी रह्यो। अनि त्यो पनि गर्न लाग्दाखेरिमा त्यसकी आमा कोटराले गएर नाङ्गो अवतार देखाइदिए भगवानको अगाडि। नाङ्गो नारी देख्न नमिल्ने हुनाले निर्वाङ्ग नारीबाट परमात्मा फरक मात्रा राखेर फर्कनु भएको थियो। त्यही बेलामा घोडामा चढेर चम्पट खसाएर छोरालाई बचाइदिए। अनि आमा चाहिँले चाहिँ छोरोलाई यति गरेर बचाई, छोरी चाहिँ कहिले बाउ मर्ला भन्ने कामना गर्न लागि। यस्तै कारणबाट महाराज परीक्षित अब भगवान परमात्मा परमेश्वरले बडा गम्भीर वाणीमा सोच राखेर विचार राखेर आफ्नो कार्यक्रमको पूर्ण रफ्तार अगाडि बढाउनु भयो। अनि बाणासुर नाम गरेको राजाकी छोरी उषा नाम गरेको मैयाको साथमा भगवान अनिरुद्ध नाम गरेको राजकुमारको सम्बन्धलाई कायम राख्नका निमित्त बाणासुरको र भगवान परमात्माको विरोध भयो। विरोध लड्दा लड्दा लड्दा लड्दा 996 हात काटिनु। साम्ब सदाशिवजी नै सवारी हुनुभयो र साम्ब सदाशिवजीको भक्तका लागि कृष्ण भगवान परमात्माको लडाई भयो। लड्दा लड्दा लड्दा पाशुपतास्त्र वायवास्त्र प्रजन्यास्त्र श्रीमाज आदि यी पनि सारा नाश भए। अन्तमा कृष्ण भगवान प्रभु हुनुहुँदो रहेछ भन्ने बुझेर परमात्मा शिवले जब तिम्रो छोरी समेत ज्वाइँलाई सम्मान गरेर दाइजो देऊ भन्नुभयो हुन्छ प्रभु भनेर जब लत्रेर आफ्नो चरणमा प्रभुका चरणमा ध्यान गरेर दियो। जुन लडाईँमा साम्ब सदाशिवजीको जरो र कृष्णको जराको लडाईँ बरो जरे जराको पनि यहाँ दोलो पनि भएको छ। जरे जराको लडाईँमा जब शान्तिपूर्वक यो अध्याय सुन्यो भनेदेखि जोराको दोलो हुन्छ भन्ने नीतिमा कहियो। बाणासुर राजाले उषा नाम गरेको मैयाको साथमा अनिरुद्ध राजकुमारको शिवजीको आज्ञाले विवाह गरेर पठाइदिनु भयो। नचाहिँदो कुराको अमरेख गर्दाखेरिमा नारीको यस प्रकारको अस्मितामा ठूलो घाटा भयो। महाराज नपुग्ने कुरा बोल्दै नबोल्नु हरे अनिरुद्ध कुमारको साथमा उषा मैया, अनिरुद्ध कुमारको साथमा उषा मैया, जीवन साथी बन्न गए पाऊ।

0: हस् महाराज परीक्षित यसरी अनिरुद्र नाम गरेको राजकुमारको र उषा मैयाको विवाह त्यस कारणबाट भयो। अब बाँकी तपाईँ के सुन्नुहुन्छ भनेको राजा परीक्षितलाई सुखदी प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले दशमश कन्दको उत्तरार्ध कथाको 64 अध्यायमा राजा परीक्षितलाई सुखदेव के भन्नुहुन्छ भने, लौ तराजन अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन सोद्धाखेरिमा, लौ मेरो परमात्मन, भगवान कृष्णका 10 भाइ छोरा शिकार खेल्दै गएको पहाड जत्रो छेपारो तल उदोमुन्टो लाएर बसिराखेको रहेछ, त्यसलाई उद्धार गर्न खोज्दा सम्भव भएन। त्यसपछि ताने पृथ्वी डगमगायो अनि बुवासँग विन्ती गरे, कृष्ण परमात्मा हरि के गर्ने होला, भगवान पहाड जत्रो छेपारो उदोमुन्टे लाएर बसेको छ, त्यसलाई उद्धार गर्नका लागि भगवान आफै सवारी हुनुभयो, च्यास्त छोइदिन मात्रै भएको थियो, दिव्य रूप धारण गर्यो, त कोष भनेर सोद्धा, म नेर्गा नाम गरेको सूर्यवंशी राजपूतको महाराज हुँ, मैले इच्छा खोका कुलमा पैदा भएको, तर मैले आकाश वा तारा भए जति गाई दान गर्ने अठोट गरे, अन्तत्व गत्वा एउटा गाई अर्को ब्राह्मणलाई मैले दान दिएछु, एउटा ब्राह्मण गाई हराएर खोज्दै आउने, अर्को ब्राह्मण दानको निमित्त प्रयोजन हुने हुँदा दुइटैको बारेमा झगडा भएर एक बाट अर्काको प्रतिस्पर्धा हुँदाखेरिमा अन्तत्व गत्वा एकको सट्टामा लाख गाई दिन्छु मैले भने, धर्मका मूल दया हो, पापको मूल अभिमान चाहिँदैन भनेर छोडिदिएर गएर महाराज त्यही पापले मैले अहिले गएर छेपारो योनिमा पैदा हुनु पर्यो, त्यो छेपारो योनिबाट उद्धार हुन पाप पैदा भोग्छ कि पुण्य भन्दाखेरिमा, पाप पैदा भोगे आज प्रभुले छोइदिनु भयो।